0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
3: साझा खबर CIN खबर.com, CIN को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
4: आज 2083 साल भदौ 4 गते बिहीबार, अगस्त 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको अष्टमी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
4: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन।
3: संसद बैठक 5 दिनका लागि स्थगित, सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्रीको सम्बोधन, सरकार र दल बीच कुनै अलमल नभएको राष्ट्रपा सभापति लामिछानेको दावी।
4: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष, बैंकमै थुप्रियो 15 खर्ब, ऋण लिन झन अनिच्छा, बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा।
3: आन्तरिक द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रण बाहिर, दक्षिण लेबनानका करिब 8 लाख मानिस घर फर्किए, युएद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा।
4: र नेपाली धावक आयुष कुंवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडियो, ग्रीनफील्ड कप अन्तर विद्यालय बास्केटबलको सेमी फाइनल, टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेको कार्य सम्पादन सम्झौताको प्रसंग।
3: सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। चालू आर्थिक वर्ष 2083-84 गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डाक्टर सोनी वाग्ले, परराष्ट्र मन्त्री सुशील खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्झौता गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल, सूचना तथा संचार मन्त्री डा डाक्टर विक्रम तिमिल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्पादन गर्नुभएको हो। कार्यालयका प्रवक्ता हेमराज अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेटको कार्यान्वयन गर्न र 100 कार्यसूचीलाई कार्यान्वयन गर्न प्राथमिकता दिँदै प्रधानमन्त्री शाहसँग मन्त्रीले कार्य सम्पादन सम्झौता गर्नुभएको बताउनुभयो।
4: शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकको निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल,
6: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रू 5,000 दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
4: यसैबीच अब शिक्षकहरूको जुन आन्दोलन अन्तर्गत विभिन्न माग र मुद्दाहरू राख्दै आएका थिए केही सम्बोधन भएको पनि सरकारले दावी गरेको छ। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,203 रूपियाँ कायम गरिएको छ। ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 पुगेको छ। विद्यालय सहयोगीको 10,000 15,000 रूपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले राजनैतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी अनुसार नै सरकार र राष्ट्रपा अगाडि बढ़ने बताउनु भएको छ। उहाँले मन्त्रीले 100 काम गर्दा 2 प्रश्न आउनु स्वाभाविक रहे पनि त्यसलाई सम्बोधन गरेर अगाडि बढ़ने समेत बताउनुभयो। सिंहदरबारस्थित राष्ट्रपा संसदीय दलको कार्यालयमा हिजो भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले प्रतिनिधि सभाका सदस्य र मन्त्रीबीच देखिएको संचारको अभाव, रिक्त तिक्तता, सदनमा प्रस्तुत गर्ने विषय र प्रस्तुति बारे संसदीय दलका सदस्यहरूलाई निर्देशन समेत दिनुभएको थियो। छलफलका क्रममा सभापति लामिछानेले सरकार र दलहरूबीच कुनै पनि प्रकारको अलमल नरहेको समेत स्पष्ट पार्नु भएको छ। उहाँले भन्नुभयो, राजनैतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी बोध गर्दै राष्ट्रपा अगाडि बढ़नेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नराख्न समेत निर्देशन दिनुभएको थियो। बैठकमा उहाँले सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै आएको भन्दै गुनासो र समस्या भए समन्वित भएर पार्टी र संसदीय दलमा राख्न निर्देशन दिनुभएको हो।
7: ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा ठिक गर्न सक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै धेरै हुनुहुन्छ, त्यसले गर्दा भन्यो, तर समग्रमा त्यसको होइन, त्यसकारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन। तर धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ, तर त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छ, त्यस्तो केही छैन। सिङ्गो पार्टी सिङ्गो उभिएको छ, कहाँ हुनुहुन्छ त्यो एक्लो त्यो।
4: प्रतिनिधि सभाको बैठक 5 लागि स्थगित गरिएको छ। हिजोको प्रतिनिधि सभाको बैठक स्थगित गर्दै सभामुख डोल प्रसाद अर्याल जीपीले अर्को बैठक भदौ 8 दिउँसो 1 लागि बोलाउनु भएको हो। हिजोको बैठकमा बाल श्रम निषेध र नियमित गर्ने ऐन संशोधन विधेयकमाथि छलफल भएको छ। सांसदहरूले यो विषयमा धारणा राख्दै नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्था अनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औल्याए। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 11 लाख बालबालिका बाल श्रममा संलग्न छन्। तीमध्ये करिब 2.25 लाख बालबालिका जोखिमपूर्ण काममा छन्। बाल श्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा रहेको समेत जानकारी दिइएको छ। तथ्याङ्क प्रस्तुत गर्दै सांसदहरूले बाल श्रममा रहेका बाल बालिकाहरूलाई विद्यालय पुर्याउन सरकारले उचित ध्यान नदिएको भन्दै गुनासो पनि व्यक्त गरे। यसैबीच सभामुख अर्यालको रूलिङ अनुसार गृहमन्त्री सुदन गुरूङ र परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाब दिइसक्नु भएको छ। अब प्रधानमन्त्रीले जवाब दिन बाँकी छ। भदौ एकको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभामा सांसद द्वय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाब दिन सरकारलाई निर्देशन दिनुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद शर्माले गत साउन 22 गते जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाउनु भएको थियो। सरकारले जवाब नदिएपछि सभामुखसँग रूलिङको माग गर्नुभएको थियो। त्यस अनुसार सभामुखले एक भदौमा रूलिङ पनि गर्नुभएको थियो। यसैबीच नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन सातापछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ। नेकपा एमालेबाट सरकारमा सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई हिजो साँझ एउटा समारोहका बीच प्रदेश प्रमुख एकराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज फसाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। सामाजिक विकास मन्त्रीमा जित बहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कल बहादुर हमालले शपथ लिनुभएको छ। सत्तारूढ़ दल एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच हिजो दिउँसो मात्रै मन्त्रालय भागबन्दामा सहमति बनेको सुर्खेतका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा स्वस्थ मासुको लागि पूरा गर्नुपर्ने मापदण्ड
8: पशुलाई झुण्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
4: साथै प्रदेशमा पार्टी पुनर्निर्माण अभियान चलाउँदै एमालेको इतर पक्ष, मैकमै थुप्रियो 15 खर्ब, ऋण लिन अझन अनिच्छा, बजेट पार्न मर्यात्तेक तर कार्यान्वयनमा सधैँ लफडा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुक्खर कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 091561414 र 091561415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलाली।
9: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभाको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू, प्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टीकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।
10: देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नागरिकको पहिलो पृष्ठमा बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ। दाङको घोराई उपमहानगरपालिका 18 स्थित अम्बिकेश्वरी पोखरी मन्दिरसम्म पुग्ने सड़कका सजावटका लागि भन्दै लुम्बिनी प्रदेश सरकारबाट 15 लाख रूपियाँ बजेट विनियोजन भयो। बजेटले मितिरी हस्पिटलदेखि मन्दिरसम्म पुग्ने सड़क सजावट गर्ने मागलाई सम्बोधन गरेको थियो, तर प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयबाट विनियोजित उक्त बजेट खर्च नभएर फ्रिज भयो। माग अनुसार बजेट पनि पर्छ, तर विभिन्न खिचतानी र स्वार्थले योजना कार्यान्वयन हुन सक्दैनन्। योजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र समूह बीच स्वार्थको द्वन्द हुँदा बजेट फ्रिज हुने समस्या बल्झिँदै गएको छ। कसले जस पाउने भन्ने होडबाजीले पनि यस्तो हुने गरेको छ। अब इन्टरनेटको गति अनुसार शुल्क शीर्षकमा अर्को खबर प्रकाशित छ। नयाँ महसुल दर अनुसार 20 एमबीपीएसदेखि 650 एमबीपीएससम्मको इन्टरनेट पाइनेछ, जस अनुसार ग्राहकले न्यूनतम मासिक 750 देखि 2700 रूपियाँसम्मको इन्टरनेट खरिद गर्न पाउनेछन्। त्यस्तै भित्रपृष्ठमा बागमतीमा राप्रपा विवाद, दलको नेता हटाउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने साई र भट्टलाई विश्वासको मत शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। लुम्बिनीमा मन्त्री टुंग्याउन सकस शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा दूरसंचार विकासमा सरकारको लक्ष्य, 4G का 2500 टावर थप्दै 5 शहरमा 5G पुर्याउने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ अपरेटर भन्दा दिगो सेवा प्राथमिकता शीर्षकमा पनि खबर छ। झोलुङ्गे पुल बनेपछि तुइनमा जाजरकोट डोल्पा यात्रा शीर्षकको अर्को खबर पनि प्रकाशित छ।
4: कान्तिपुर दैनिकमा तीन पूर्व प्रधानमन्त्रीका सुकियमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ। तीनै जनालाई बयान लिने तयारी पनि गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउबा र पुष्पकमल दाहाल प्रचण्डका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसूरमा छानबिन अगाडि बढ़ाएको हो। भूपले उठाए गोर्खा भर्तीको विषय भारतीय सेना अध्यक्षले जवाब दिएनन् शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छ। नेपालको चार दिने भ्रमणमा आएका भारतीय स्थल सेना अध्यक्ष धीरज सेठसँग भूतपूर्व सैनिकहरूले गोर्खा भर्ती खुलाउन माग गरेका छन्। पोखरामा रहेको पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रमपछिको संवादमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गजबहादुर थापाले गोर्खा भर्ती पुनः खुलाउन पहल गर्नको लागि आग्रह गर्नुभएको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ ईसीडी शिक्षक विद्यालय कर्मचारीको तलब 5000 वृद्धि भएको बारेमा, अनि अर्को खबर पनि छापिएको छ भित्री पन्नामै, देशभर सकियो 97.48% रोपाई, गत वर्ष भन्दा बढ़्यो 3% शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। अस्थायी हाटको प्रतीक्षामा चिनिया सीमावर्ती क्षेत्रका बासिन्दा शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छ। मुगुको मुगम कर्मारोङ गाउँपालिका 2 मुगु गाउँका छिरिङ लामा झण्डै 2 दशकदेखि चिनिया खाद्यान्न लत्ता कपड़ा र उपभोग्य सामग्रीमै निर्भर हुनुहुन्छ। हरेक वर्ष साउन भदौमा नेपाल चीन सीमा स्थित हायाजिमारमा लाग्ने 15 दिने व्यापारिक मेला हाटमा यार्सा लगायतका जड़ीबुटी बिक्री गरी त्यही रकमले उपभोग्य सामग्री खरिद गर्ने गरेको उहाँले सुनाउनुभयो। फस्टाउँदै सातुको व्यापार, बाल बालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकमा आरती पौडेलले लेख्नु भएको छ। स्थानीय किसानका अनाजबाट बनेका सातुका विभिन्न स्वाद काठमाण्डुका माठदेखि विदेशमा रहेका नेपालीका भान्सासम्म पुग्न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि स्थानीय उत्पादनलाई नै प्रयोगमा ल्याउनको लागि हिजो निर्देशन दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा सातै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतरपक्ष शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटिमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने, नभए भदौ तेस्रो सातादेखि बागमतीबाट छलफल चलाउने इतरपक्षको तयारी छ। नेतृत्वको राजीनामा सहित केन्द्रीय कमिटि विघटन हुनुपर्ने, इतरपक्षको पक्षको मागप्रति आक्रोशित ओली कार्यदल र सचिवालयको बैठक चल्ने रणनीतिमा रहेको पनि समाचारमा विश्लेषण गरिएको छ। समस्याग्रस्त 23 सहकारीमा 76,000 पीड़ित, 10,000 बचत फसेका, 3,000 मात्रै पाए फिर्ता शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ भने अब भिसा लिन लाग्नु पर्दैन लाइन शीर्षकमा खबर छापिएको छ। नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिसा लिनु नपर्ने भएको हो। नेपाल आउनु अघि नै अनलाइन मार्फत ई भिसा लिन सक्ने गरी तयारी पूरा गरिएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 भदौदेखि ई भिसा लागू गर्ने तयारी गरेको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ। शोधपत्र पेश गरेको शैक्षिक सत्र भित्रै मौखिक परीक्षाको व्यवस्था गर्न सर्वोच्चको परमादेश शीर्षकमा खबर छापिएको छ। शोधपत्र अर्थात थेसिस पेश गरेको शैक्षिक सत्रभित्रै विद्यार्थीको मौखिक परीक्षा भाइभा लिने व्यवस्था गर्न सर्वोच्च अदालतले विश्वविद्यालयहरूलाई आदेश दिएको हो। समयभित्रै शोधपत्र पेश गर्दा पनि मौखिक परीक्षा नभएका कारण कतिपय विद्यार्थीलाई अर्को शैक्षिक वर्षको लब्धाङ्क पत्र उपलब्ध गराउनु त्रुटिपूर्ण भएको भन्दै यसमा सुधार गर्न सर्वोच्चले भनेको छ। तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या, हराइरहेकी बालिका खोज्न प्रहरीसँग हिँडेका थिए अभियुक्त शीर्षकमा इन्दीप कोइरालाले बाह्रबाट लेख्नुभएको खबर पनि छापिएको छ। जितपुर सिमरा उपमहानगरपालिका एक दशधुरेकी तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेर अनुसन्धानमा अगाडि बढ़ाएको पनि उल्लेख गरेको छ। दोषीमाथि कार्यवाही गर्न सांसदहरूले हिजोको बैठकमा पनि माग गरेका छन्। भदौमा 60,000 टन ग्यास ल्याउन लागिएको बारेमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा किसानको मोबाइलमा खुशीको घण्टी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा एकीकृत दूरसंचार नीतिको मस्यौदा 5 वर्षमा 80% जनसंख्यामा ब्रोडब्याण्ड शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले आगामी 5 वर्षभित्र 80% जनसंख्यालाई उच्च गुणस्तरको इन्टरनेट ब्रोडब्याण्ड पुर्याउने लक्ष्य तय गरेको छ। 10 वर्षभित्र यसको पहुँच बढ़ाएर 98% जनसंख्यामा गुणस्तरीय इन्टरनेट पुर्याउने लक्ष्य पनि सरकारले लिएको समाचारमा उल्लेख गरिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। कंगोमा आन्तरिक द्वन्द्वका कारण इबोला प्रकोप नियन्त्रण बाहिर गएको अधिकारीहरूले बताएका छन्। रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र द्वन्द्व, मानिसहरूको आवाजात र स्वास्थ्यकर्मीप्रति समुदायमा रहेको अविश्वासका कारण भाइरस नियन्त्रण गर्न झन कठिनाई भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका अनुसार प्रकोप घोषणा भएको करिब 3 महिनामै 4,900 भन्दा बढ़ी संक्रमित पुष्टि भएका छन् भने 2,300 भन्दा धेरैको मृत्यु भइसकेको छ। पश्चिम एसियामा जारी तनावका बीचमा दक्षिण लेबनानमा करिब 8,60,000 विस्थापित नागरिक आफ्नो मूल क्षेत्रमा फर्किएका छन्। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार दक्षिण लेबनानमा पश्चिमलाई इजरायली हवाई आक्रमणले पुनः विस्थापितको जोखिम बढ़ाएको तथा मानवीय संकट कायमै रहेको समेत जनाएको छ। लेबनानभित्र 10 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका थिए। अहिले फर्किएका मध्ये करिब 22,000 व्यक्ति सामूहिक आश्रय स्थलमा बसिरहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तीमध्ये 36,000 अझै आफन्तको घर वा भाड़ाको आवासमा विस्थापित अवस्थामा रहेका छन् र संयुक्त अरब इमिरेट यूएले इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्ध लगाएको छ। दुईवटा ब्यालिस्टिक क्षेपणास्त्रमा प्रहार गरेको आरोप लगाउँदै सो कदम चालिएको हो। यूएको विदेश मन्त्रालयले सो क्षेत्रमा शान्ति र सुरक्षालाई कायम पार्ने बढ़दो तनावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको समेत बताएको छ।
4: साझा खबरमा अब खेल खबर। नेपाली धावक आयुष कुँवरले 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ। अमेरिकाको लस एन्जल्समा आयोजित ग्रान्ड स्प्रिन्ट सिरिजमा उहाँले 21.87 सेकेण्डमा 200 मिटर दूरी पूरा गर्नुभएको हो। सन् 1995 यता कायम रहेको 21.92 सेकेण्डको राष्ट्रिय कीर्तिमानको टाइमिङलाई उछिन्नु भएको हो। यसअघि उहाँले 60 मिटर रेसमा 2001 रामकृष्ण चौधरीले 7.09 सेकेण्डको कीर्तिमान पनि उछिन्नु भएको हो। ग्रीनफील्ड 13 ग्रीनफील्ड कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर बोइजमा सेमी फाइनलमा पुगेको छ। ग्रीनफील्डले इनोभेटिभलाई 31-22 पराजित गरेको हो। र जापानमा हुने 20 एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाड़ीसहित 4 सदस्यीय नेपाली टेनिस टोली भारत गएको छ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट र सहभागी हुनुभएको छ। टोली यही भदौ 23 गते स्वदेश फर्किने जनाइएको छ।
3: पशुपक्षीको लालन पालन र स्याहारले स्वस्थ मासु उत्पादनमा पार्ने प्रभाव र उपभोक्ताले ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
13: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
14: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
15: हाम्रा दुःखमा एउटा सरकारी खेती गरिसौँ र पानी नै पुग्दैन, खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
14: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
15: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब स्वस्थ मासुको मापदण्ड र उपभोक्ताको चेतनाको कुरा मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ त्यसो भए स्वस्थ मासु कसरी चिन्ने कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
8: मासुको प्राकृतिक रंग गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो देखिनु पर्यो त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ त्यसका लागि पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैनै हो त पशु स्वस्थ थियो कि थिएन त्यो जाँचिएको थियो कि थिएन तर कहिले काहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन् पशु पहिले वध गर्नु पूर्व जाँच हुनु पर्यो वध पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ
16: गाउँघरतिर अथवा शहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि चलनमा छ नि त आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन
8: अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौं मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ ल यो फ्रेस हो भन्ने अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यहीनिर हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनुपर्छ वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ चिन्ह लगाउनुपर्छ अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए विज्ञद्वारा जाँच गरिएको मासु हो है भनेर बिना कुनै हिचकिचा ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो
16: मासुको रंग राम्रो छ भने त्यो स्वस्थ मासु हो
8: हुन पनि सक्छ नहुन पनि सक्छ दुइटै कुरा छ रंग त हामी हेर्दा राम्रै देखेका छौँ तर त्यो पशु स्वस्थ थियो कि थिएन मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि स्वस्थ हुन पनि सक्छ नहुन पनि सक्छ आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ रोगयुक्त हुन सक्छ जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो राम्ररी पाक्यो भने रोग लगाउने भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ
16: गन्हाएको छैन भने
8: प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन सरकार उपभोक्ता मासु व्यवसायी र पशु चिकित्सक सबैको सबैसँग सम्बन्धित छ सबैको भूमिका छ
16: मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो
8: त्यसैले हामी भन्छौँ पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ
3: डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
17: संसद बैठक 5 दिनका लागि स्थगित सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्री र परराष्ट्र मन्त्रीको सम्बोधन सरकार र दलबीच कुनै अलमल नभएको रासोपा सभापति लामिछानेको दावी
3: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष बैंकमै थुप्रियो 15 अर्ब अब भिसा लिन लाइन लाग्न नपर्ने देशभरमा 97.48% रोपाई
17: आन्तरिक द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रण बाहिर दक्षिणी लेबनानका करिब 8 लाख विस्थापित घर फर्किए युएईद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा
3: र नेपाली धावक आयुष कुँवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड़ियो ग्रीनफील्ड कप अन्तर विद्यालय बास्केटबलको सेमी फाइनलमा टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा
17: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ नेताहरूको भाषण र व्यवहारमा नदेखिएको सन्तुलन उनीहरूले देशलाई समृद्ध बनाउने भनेर विभिन्न खालका नारा र भाषणहरू गर्ने गर्छन् तर व्यवहारमा भने नदेखिएको विषयमा नागरिक स्तरमा आक्रोश पनि बढ़दै गएको छ एउटा खुल्ला मैदान जस्तो देखिन्छ जहाँ दुईजना व्यक्ति छन् एउटा अलिकति पाको जस्तो देखिने वृद्ध अवस्थाका नेता जस्ता देखिने व्यक्ति छन् र त्यहाँ नजिकै अर्को एकजना साधारण जस्ता देखिने व्यक्ति छन् जसले केही भन्दैछन् त्यहाँ नजिकै रहेका नेता जस्ता देखिने व्यक्तितर्फ हेरेर माथि यस्तो लेखिएको छ देश लुट्ने जनतालाई चुस्ने घरभरि पैसै पैसा थुपार्ने अनि देशलाई समुन्नतमूलक बनाउने भनेर खोक्ने
3: हस्तो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार
18: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलालाई स्वागत, कर्मचारीलाई मिलाएर काम गर्न कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीको सुझाव। टीकापुर नगरको कार्यवाहक नगर प्रमुख को हुने भन्ने विषयको मुद्दा फेरि लम्बियो, मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश। बाल बालिकालाई शिक्षासँगै संस्कार सिकाउन जरूरी, सरकारवाला पक्ष सबैले लाग्नुपर्ने जानकारहरूको भनाई। र टीकापुर बजारमा ग्यास अभाव कायमै। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकामा सरुवा भई आउनुभएकी प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला सहितका कर्मचारीलाई स्वागत गरिएको छ। नगरपालिकाले हिजो एक कार्यक्रमको आयोजना गरी बाहिरबाट सरुवा भई टीकापुर नगरपालिकामा आउनुभएका कर्मचारीहरूलाई स्वागत गरेको हो। थप खबर सहकर्मी गीता चौधरीबाट।
1: टीकापुर नगरपालिकामा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतमा महिला आउनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा भएर आउनुभएकी उपसचिव ममता बास्तोला बुधबार कार्यालयमा हाजिर हुनुभएको हो। प्रमुख प्रशासकीय अधिकृत बास्तोला सहित सरुवा भई टीकापुर आउनुभएका अन्य कर्मचारीलाई टीकापुर नगरपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ। स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले स्वागत गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै नेपाल सरकार र टीकापुर नगरपालिकाको ऐन कानून तथा नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाका काम कार्यवाहीहरू अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: न्यानो स्वागतहरू मलाई मोटिभेट गर्नुभएको छ। यसको लागि यो टीकापुर नगरपालिकाको सम्पूर्ण परिवारप्रति चाहिँ धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु र कार्यवाहक नगर प्रमुख ज्यू र आदरणीय नगरपालिका सदस्य जीवहरूको अगाडि मैले चाहिँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आज बहाली गर्दै गर्दा नगर कार्यपालिका र नगर सभाबाट भएका नीतिगत निर्णयहरूको चाहिँ मेरा सम्पूर्ण कर्मचारी साथीहरू मार्फत त्यसलाई चाहिँ कार्यान्वयन गर्ने र यो स्थानीय सरकारलाई सफल बनाउने सन्दर्भमा चाहिँ मेरो पूर्ण सहयोग रहनेछ भन्ने विषयमा म प्रतिबद्धता व्यक्त गर्न पनि चाहन्छु।
1: उहाँले कर्मचारीहरू राष्ट्रको सेवक भएकाले ऐन नियमले मिल्ने काममा सेवा गरेलाई दुःख नदिन र सौहार्दपूर्ण वातावरणमा सेवा गरेका काम गर्न माताहतका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो। सबै नागरिकको प्राथमिकता सुशासन भएकाले नगरपालिका बनाउने जिम्मा कर्मचारीको काँधमा हुने भएकाले भएका नीति नियममा रहेर काम गर्न समेत कर्मचारीहरूलाई निर्देशित गर्नुभयो।
2: सबै आम नागरिकको प्राथमिकता भनेको सुशासन, पारदर्शिता र जवाफदेता हो। यो विषयमा चाहिँ हामीमा अब कुनै किसिमको दुविधा छ भन्ने मलाई लाग्दैन। त्यही लाइनमै हामी अब तीनै तहको सरकार अगाडि बढ़िरहेको विषय पनि यहाँहरूलाई पुनः अवगत गराउन चाहन्छु। यसो भन्दै गर्दा हामीले गर्ने काम भनेको सबै काम भनेको प्रचलित ऐन कानून कार्यविधि मापदण्ड अदालतका नजिरहरू र हामीलाई प्राप्त नीतिगत निर्देशनभित्र रहेर हुनेछन्। त्यो विषयमा पनि म सम्पूर्ण साथीहरूलाई मेरो तर्फबाट आजैको मितिबाट त्यो विषयमा चाहिँ पूर्ण रूपमा सजग र सचेत हुन पनि म आग्रह गर्न चाहन्छु। यसमै भन्नुपर्दा हिजो यसरी भएको थियो अथवा यसरी गर्दा सहज हुन्छ भन्ने विषयमा चाहिँ यहाँहरू चाहिँ काहीँ पनि नचुक्नुहोला भन्ने विषय पनि मैले यहाँहरूलाई कर्मचारीको रूपमा सचेत र सजग गराउन चाहन्छु। किनभने त्यो भन्ने छुट हामीसँग छैन। अबका स्थानीय सरकारहरू स्थानीय तहहरू भनेको हाम्रो सबैको निगरानीमा छन्। नगरपालिकालाई सफल बनाउने यसको विकास समृद्धि र सेवा प्रवाह गर्ने सबै यहाँहरूले हो। मैले यहाँहरूलाई नेतृत्व गर्छु, म सहजीकरण गर्छु, समन्वय गर्छु, हामी सामूहिक रूपमा पनि जिम्मेवार हुन्छौं। हामी सबै कर्मचारीको रूपमा व्यक्तिगत रूपमा हाम्रो कर्मचारीका आचरण अनुशासनका विषयहरू लगायत सम्पूर्ण विषयमा हामी सबै सामूहिक र व्यक्तिगत रूपमा पनि हामी जिम्मेवार हुनुपर्छ र यसको लागि पनि म सम्पूर्ण साथीहरूलाई पुनः स्मरण गराउन चाहन्छु।
1: प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरूलाई स्वागत गर्दै टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले टीकापुर नगरपालिका एउटा परिवार भएकाले यहाँ आइसकेपछि कसैलाई काखा र कसैलाई पाखा नगरी काम गर्न निर्देशन दिनुभयो।
3: हजुरहरूको कार्यकाल एकदम पूर्ण सफल एकदम सहज कसरी बन्छ? हामी जनप्रतिनिधिको तर्फबाट, कर्मचारी जीवहरूको तर्फबाट हजुरलाई पूर्ण रूपमा सहयोग रहनेछ र हजुरले पनि यहाँ सम्पूर्ण एक तल्लोको सिपरदेखि लिएर माथिको हाकिमसम्मलाई समान व्यवहार गर्नुहोला. कसैलाई काखा कसैलाई पाखा चेपेर दुई चारजनालाई मात्र अगाडि बढेर नजानुहोला. सम्पूर्णको सुख दुःखलाई हाम्रो नगरपालिका एउटा परिवार हो. जो कर्मचारीजीहरूले काम गर्छ त्यसलाई सम्मान र जो कर्मचारीजीहरूले काम गर्दैन उहाँलाई सही सुझाव दिएर अगाडि बढ्नको लागि पनि हजुर काम गर्नुहुनेछ.
1: टिकापुर नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत सहित 13 जना कर्मचारी सरवा भएर आउनु भएको छ. यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको जिल्ला समन्वय समिति कालीकोटमा सरवा भएको छ.
0: सहकर्मी गीता चौधरी. अब बाँकी खबर. बुधबारको सुनवाईमा निकास पाउने अपेक्षा गरिएको टिकापुर नगरको कार्यवाहक नगर प्रमुख को हुने भन्ने विषयको मुद्दा फेरि लम्बिएको छ. मुद्दा दर्ता भएको दुई महिनापछि पहिलो पटक सुनवाई गर्दै सर्वोच्चको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको हो. बुधबार 3 नम्बरमा सुनवाई भएको रिटमा हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश गरेको हो. 2082 फागुनमा कार्यवाहक नगर प्रमुख हुनुभएका रामबहादुर नगारजीलाई हटाएर 2083 जेठ 14 गतेको कार्यपालिका बैठकले बलिराम चौधलाई कार्यवाहक नगर प्रमुख चयन गरेको थियो. तत्कालीन कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले आफूलाई कार्यवाहक बनाउनुपर्ने माग सहित जेठ 26 गते सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्नुभएको थियो. सर्वोच्च अदालतले बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाउने कार्यपालिकाको बैठक कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो. यस्तै साता टिकापुर बजारमा ग्यासको दोस्रो पटक अनुगमन भएको छ. टिकापुरमा ग्यास आपूर्ति सन्तुलनमा आएको छैन. बुधबार आदिकवि ट्रेडर्स भेरी ग्यास ल्याएर अर्कै पसलबाट बिक्री थालेको गुनासो आएपछि प्रशासनले अनुगमन थालेको हो. भेरी ग्यासको अनुमति नै नपाएको आदिकविले 330 सिलिण्डर भेरी ग्यास ल्याएर बिक्री गरेको छ. भेरी डिलर रोजी ट्रेडर्सले 150 र बम बर्दसले 80 सिलिण्डर बाँडेको छ. बुधबार बेलुका अनुगमन गर्दा आदिकवि बाहेक कुनै पनि डिलरमा ग्यास भेटिएको छैन. इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख तारानाथ पनेरूले हेलो सरकारमा गुनासो परेकाले अनुगमन गर्न आएको र आदिकवि ट्रेडर्सले अनुमति बिना नै ग्यास ल्याएर तेस्रो व्यक्तिलाई वितरणको जिम्मा दिएको बताउनुभयो. पनेरूको अनुसार भेरी ग्यासले आधिकारिक विक्रेता भन्दा नयाँ पसललाई बढ़ी ग्यास उपलब्ध गराउँदा पुरानाले नपाएको तर नयाँलाई सिलिण्डर सहित बिक्री गर्ने अवस्था आएको र ग्यासको सिलिण्डर साट्दा फरक कम्पनीको भए पैसा लिने गरेको गुनासो आएको बताउनुभयो. बुधबार आदिकवि ट्रेडर्स न्यू एभ्रिला मालिका एन नवदुर्गा ट्रेडर्स बम बर्दस लगायतका ग्यास डिलरको अनुगमन भएको छ. न्यू एभ्रिला ट्रेडर्सका संचालक लक्ष्मण देवकोटाले मनोकामना ग्यासले ग्यास आपूर्ति नियमित नगर्दा 3000 थान खाली सिलिण्डर रहेको बताउनुभयो. यसअघि साउन 29 गते पनि इलाका प्रशासन र टिकापुर नगरपालिकाले ग्यासको अनुगमन गरेको थियो. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ. हिजो बसेका प्रदेश सभा बैठकमा दुवैजना मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको हो. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको विश्वासको मतको पक्षमा 31 र विपक्षमा 15 मत परेको सभामुख भीमबहादुर भण्डारीले बैठकमा घोषणा गर्नुभयो. त्यसअघि मुख्यमन्त्री भट्टले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो. विश्वासको मतको पक्षमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका प्रदेशसभा सदस्य तथा विपक्षमा नेपाली कंग्रेस र रापरपा प्रदेशसभा सदस्यले मतदान गर्नुभयो. कंग्रेसका 3 जना सदस्य अनुपस्थित हुनुहुन्थ्यो. नेकपा संसदीय दलका नेता भट्ट साउन 29 गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो. यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि विश्वासको मत प्राप्त गर्नुभएको छ. हिजो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतको पक्षमा राखेको प्रस्ताव बहुमतले पारित भएको हो. सभामुख नन्दा गुरूङले मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको बताउँदै शाहीले विश्वासको मत प्राप्त गरेको घोषणा गर्नुभयो. प्रदेश सभामा मुख्यमन्त्री शाहीले 21 मत पाउनुभयो भने विपक्षमा 13 र 2 मत तटस्थ परेको छ. कुल 40 सदस्य प्रदेश सभामा हिजो 36 जना सांसद उपस्थित थिए. 40 सदस्य कर्णाली प्रदेश सभा सरकार बनाउन 21 जना सांसदको आवश्यक चाहिन्छ. वर्तमान सत्तारूढ़ दल नेकपाका 14 र एमालेका 10 सभामुख सहित जम्मा 24 जना सांसद छन्. प्रदेश सभामा नेपाली कंग्रेसका 15 नेकपा परित्याग गरेका पूर्व मुख्यमन्त्री समेत रहेका राजकुमार शर्मा र रापरपाका 1-1 सांसद छन्. कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले हिजो सामाजिक विकास मन्त्री जित बहादुर मल्ल, आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई, जलस्रोत तथा ऊर्जा विकास मन्त्री कमल बहादुर हमाललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रदेश प्रमुख जोशीले तीनैजना मन्त्रीलाई नेपालको संविधानको धारा 172 बमोजिम शपथ ग्रहण गराउनु भएको हो। तीनै मन्त्रीलाई सत्ता साझेदार दल नेकपा एमाले सरकारमा पठाएको हो। भौतिक पूर्वाधार तथा शहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री मंगलबहादुर शाही आफैले सम्हाल्नु भएको कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जनाएको छ। खोज खबरमा बाल बालिकालाई शिक्षासँगै संस्कार सिकाउन जरूरी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
7: होइन चाहिने जो माइलो
8: के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश। विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। भनिन्छ बालबालिका काँचो माटो जस्तै हुन्। बालबालिकाहरूलाई जुन रूपमा चाहे त्यसै रूपमा ढाल्न सकिन्छ। बालबालिकाहरूलाई भोलि कस्तो बनाउने भन्ने कुरा उसलाई आज दिएको शिक्षा र उसलाई सिकाएको सिकाइमा भर पर्छ। बालबालिकाहरूमा शिक्षासँगै संस्कार र मूल्य मान्यताको ज्ञान हुन पनि उत्तिकै जरूरी छ। बालबालिकाहरूलाई संस्कारी बनाउन अभिभावक, शिक्षक र सरकारवाला सबै पक्षको भूमिका अहम देखिन्छ।
1: संस्कार मानिसको जीवनको एक महत्वपूर्ण पाटो हो। समाजमा साथीहरू बीच होस् या अन्य व्यक्ति बीच, बालबालिकाहरूले देखाउने व्यवहार वा प्रवृत्ति नै उसको संस्कार हो। संस्कारको विकास बालबालिकाको घर, परिवार र समाजले गर्ने क्रियाकलापमा पनि केही हदसम्म निर्भर रहन्छ। बालबालिकाको पहिलो पाठशाला घर हो भने पहिलो शिक्षक उसका अभिभावक हुन्। बालबालिकाका लागि आदर्श वा प्रेरणामूर्ति उनीहरूका आमा बुवा र शिक्षकहरू हुन्। बालबालिकाको विकासात्मक मनोविज्ञान, व्यवहार र भावना बुझेर उनीहरूको भावना, रुचि, आवश्यकताको सही तरिकाले व्यवस्थापन गर्न अभिभावकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। शिक्षाले व्यक्तिलाई शिक्षित बनाउँछ भने संस्कारले ज्ञानी बनाउँछ। संस्कारी व्यक्ति जहिले पनि जीवनमा सफल हुने भएकाले उनीहरूलाई असल कुरा सिकाउनु पर्ने अभिभावक गोपाल विक बताउनुहुन्छ।
2: पढाइले शिक्षित मात्रै बनाउँछ भने संस्कारले ज्ञानी बनाउने हो। जीवनमा काम लाग्ने भनेको सबभन्दा ठूलो कुरा संस्कार नै हो, किनभने पहिलो पाठशाला भनेको घर नै हो। बच्चाले आफ्नो बाबु आमाको व्यवहार, बोलीचाली, घरमा भएको जुन हाम्रो मातृभाषाहरू, जुन अडोस पडोसको जुन किसिमको संस्कार छ, त्यो उसको मानसपटल र उसको जीवनमा पछिसम्म त्यही नै उसको व्यवहारमा देखिन्छ। विद्यालय पठाउने कुरा एउटा रह्यो भने त्योभन्दा पनि महत्वपूर्ण कुरा, विद्यार्थी घर आउँछ, उसको जीवन कमसेकम ऊ एकदमै चेतनशील हुनसम्म उसको जीवन घरमै नै बित्ने भावनाले हामीले घरमा उसको व्यवहार, बोली चाली, उठ्ने बस्ने, कतिखेर पढ्ने, कतिखेर के गर्ने भन्ने हरेक कुरामा हामीले निगरानी गर्नुपर्छ। संसारमा सबैभन्दा ठूलो भनेको मेरो बुवा आमा हो भन्ने उसको मानसपटल हुन्छ। त्यो बाल मनोविज्ञानमा हामीले जीवनमा एकदमै सार्थक कुराहरू, ज्ञानी कुराहरू, सबैसँग मिल्ने, आफ्नो जीवनलाई कसरी सुन्दर बनाउने भन्ने कुरा खास गरी घरबाट नै उसलाई त्यो कुराको ज्ञान चाहिन्छ।
1: बालिकाले घरपछि अर्को व्यवहार सिक्ने स्थल भनेको विद्यालय हो। विद्यालयमा शिक्षकहरूले उनीहरूको मनोसामाजिक अवस्था बुझेर शिक्षण क्रियाकलापसँगै सामाजिक संस्कार र मूल्य मान्यता सहितको शिक्षामा जोड़ दिनुपर्छ, जसले गर्दा बालबालिकालाई संस्कार के हो, संस्कार जीवनमा किन आवश्यक छ र यसले व्यक्तिको जीवनलाई कसरी सफल बनाउँछ भन्ने कुरा बुझाउँछ। त्यसैले विद्यालय शिक्षासँगै सामाजिक संस्कार सिकाउनु पर्नेमा जोड़ दिनुहुन्छ। त्रिभुवन मावी बटनपुरका प्रधानाध्यापक तथा सामाजिक शिक्षक रविन्द्र कठायत।
3: अहिलेको हाम्रो पठन पाठन खास गरी ज्ञान केन्द्रित शिक्षामा चाहिँ बढी चाहिँ जोड़ दिएको पाइन्छ र यसले गर्दा हाम्रो बालबालिकाको सिप सिकाई, मूल्य मान्यता सिकाई, संस्कार सिकाई र जीवनोपयोगी सिपहरूको सिकाई चाहिँ छुट गरेको छ र हामीले बढी ज्ञानमै जोड़ दिने हुनाले हामीले यी कुराहरूमा त्यति ध्यान पुर्याउन पनि सकेका छैनौं। एउटा दुईटा विषयसँग मात्र जोडिने विषय नभएर समग्र सबै पक्षसँग जोडिने विषय भएका कारणले गर्दाखेरि सबै पक्षबाट संस्कार सहितको शिक्षामा जोड़ दियो भने मात्रै हाम्रा विद्यार्थी भाइ बहिनीहरूले संस्कार सहितको शिक्षा पाउने सम्भावना रहन्छ र यो संस्कार जुन छ यो व्यक्तिको प्रवृत्ति एटिच्युडसँग पनि जोडिने भएकाले यो रटाएर विद्यार्थीलाई घोटाएर हुने कुरा भएन, यो व्यवहारको कुरा रह्यो र पढाइ मात्रै नभनिकन पढाइलाई मूल्य मान्यता संस्कारसँग जोड्ने कुराहरू अभिभावकबाटै शुरू भयो भने विद्यालयसम्म पनि पुग्ने र विद्यालयमा पनि यसलाई शिक्षण प्रक्रिया हुँदै मूल्याङ्कनसँग जोड्यो भने विद्यार्थीको व्यवहार विकास गर्न सजिलो होला।
1: बाल बालिकालाई शिक्षासँगै संस्कार सिकाउन जरूरी छ। यदि बाल्यकालमा बाल बालिकालाई संस्कार सिकाइएन भने भोलि उनीहरू समाजमा घुलमिल हुन नसक्ने, व्यावहारिक बन्न नसक्ने, एक्लोपनको महसुस गर्ने र कालान्तरमा गएर विभिन्न मानसिक रोगको शिकार भई गलत बाटोसम्म रुच्न सक्ने भएकाले उनीहरूलाई सानैबाट संस्कार सिकाउन आवश्यक छ भन्नुहुन्छ बाल कल्याण संघ टिकापुरका परियोजना संयोजक राधिका गिरी।
4: दैनिक जीवनमा यदि उसले व्यवहारका कुरा जानेको छैन भने उसले आफूभन्दा अग्रज कस्तो व्यवहार गर्ने, आफूभन्दा सानालाई माया गर्ने अनि एउटा कला संस्कृतिको बारेमा नै बुझेको हुँदैन। यसैको परिणाम के हुन्छ भने

0: ऊ समाजमा घुलमिल पनि हुन सक्दैन, एकोरो हुन्छ।
1: बाल बालिकासँग उनीहरूको क्षमता अनुसारको अपेक्षा राख्नु पर्दछ। अरूसँग तुलना प्रतिस्पर्धा र पक्षपात कदापि गर्नु हुँदैन। बाल बालिकाले 4 वर्षको उमेरसम्ममा आफ्नो संवेगहरू अभिव्यक्त गर्न सक्दछन्, तर सो नियन्त्रण गर्न वर्षौं समय लाग्छ। सासु बोल्ने, मायालु स्वर, नामले बोलाउने, आदर शिष्ट भाषाले कुराकानी गर्नु पर्दछ। भावना व्यक्त गर्न अवसर दिनुपर्छ। मानव विकासको चरण अन्तर्गत सबैभन्दा बढ़ी पूर्व बाल्य अवस्था अर्थात 2 वर्षदेखि 6 वर्षको उमेर, जसलाई जीवनको आधारशिलाको उमेर पनि भनिन्छ, यही उमेरमा बाल बालिकालाई संस्कार, आनी बानी र संस्कृतिका कुरा सिकाउन सके प्रभावकारी हुने। सुदूरपश्चिम विश्वविद्यालय टिकापुर बहुमुखी क्याम्पसका शिक्षा शास्त्रका सह प्राध्यापक डाक्टर नाथुराम चौधरी बताउनुहुन्छ,
2: मनोवैज्ञानिकहरूले जुन जीवनको अवधि छ त्यसलाई चाहिँ विकासको विभिन्न चरणहरूमा विभाजन गरेका छन् र एउटा त्यो चरणहरू मध्ये पूर्व बाल्य अवस्था जसलाई चाहिँ 2 देखि 6 वर्षको उमेरको लाई हामी पूर्व बाल्य अवस्था भन्छौँ, एउटा आधारशिलाको उमेर भनेर चिनिन्छ। त्यो आधारशिलाको उमेरमा यदि हामीले संस्कृतिका कुराहरू, संस्कारका कुराहरू, भाषा, रीतिरिवाज, चालचलन, मूल्य मान्यता, आदर्शका कुराहरू चाहिँ त्यो बेला सिकाउन सक्यो भने पक्कै पनि बाल बालिकामा चाहिँ एउटा सिकाइप्रतिको जो अवधारणा छ, उनीहरूको चाहिँ व्यवहारमा देखिने जुन परिवर्तनहरू छ त्यो चाहिँ एकदमै प्रभावकारी हुन्छ।
3: अब बाँकी खबर। हाल देशभर मनसुनी बाईको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ, जसको प्रभावले देशका पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा पनि साधारणतया बादल लागेको छ भने मध्य प्रदेश साथै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा पनि भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थान तथा मध्य प्रदेशका साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
4: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेका छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
5: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
6: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484-27359।
8: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
9: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
8: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिलाटेरस।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिलाटेरस।
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98148602004।
13: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
14: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर 2 स्थित एकवीरीय राठौर मावि पाताभरका विद्यार्थीहरूलाई शैक्षिक उत्प्रेरणा तालिम प्रदान गरिएको छ। सामुदायिक विद्यालयका मावि तहका विद्यार्थीहरूलाई उक्त तालिम प्रदान गरिएको हो। गेरुवा गाउँपालिका 2 नम्बर वडा कार्यालय र इलाका प्रहरी कार्यालय पाताभरको समन्वय तथा गगनसिंह कुंवर फाउण्डेशन गेरुवाको आयोजनामा भएको तालिम सहजीकरणमा भिजन तालिम तथा परामर्श केन्द्र टिकापुरले प्राविधिक सहयोग गरेको थियो। तालिममा विद्यार्थीहरूलाई मोबाइलको गलत प्रयोगबाट कसरी जोगिने, लागू औषध दुर्व्यसनीबाट बच्ने उपाय, पढ्ने बानीको विकास लगायतका विषयमा भिजन तालिम तथा परामर्श केन्द्र टिकापुरका प्रमुख लोकबहादुर नेपालीले प्रशिक्षण दिनुभएको थियो। जानकी गाउँपालिकामा बाढ़ी जन्ने विपद सम्बन्धी विपद स्वयंसेवकद्वारा नमूना अभ्यास गरिएको छ। गाउँपालिकाको वडा नम्बर 3 नयाँ लायकपुर स्थित जपराकुलोमा बाढ़ी जन्ने विपद सम्बन्धी विपद स्वयंसेवकद्वारा नमूना अभ्यास गरिएको हो। विपद व्यवस्थापन शाखाको अगुवाईमा भएको नमूना अभ्यासमा जानकी गाउँपालिकाका जनप्रतिनिधि, नयाँ लायकपुर सामुदायिक विपद व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयवासीहरूको सहभागिता रहेको थियो। खोज खबरमा अब पालो जनआवाजको। स्थानीय तहका वडा कार्यालयहरूमा धेरै कामहरू हुने गरेका छन्। आजको जनआवाजमा हामीले वडा कार्यालयको सेवा कस्तो लाग्यो भनी जानकी सारका केही सेवा गराईलाई सोधेका छौं।
15: दुर्गा प्रसाद कठरिया 4 नम्बर कञ्चन। सेवा त अभिन डाक्टर ठिकै ठाक बाबु, टोली व्यवहार त ठिकै भयो। काम पर तभी आइबो, नेट मेसिन के त कहाँ आइबो, जौन काम के ना तो कर देता है।
16: गोरुङ्गा कठरिया कञ्चनपुर बढ़िया है। जत्रा आई थी हमरे सेवा सुविधा बढ़िया मिलत, काम धाम सब कुछ बनती जाये थी। कतरा से कतरा कहना ना
17: बाघुराम कठरिया बढ़िया लागत आई थी तो सब कुछ काम हुई की रहत बनती रहत।
18: मोर सोलारी दास कथरिया जब आइल एडिटर्स सुविधा ठिके मिलल हो, काम परल तो एडिटर्स ठिके ठीक सुविधा मिलल हुआ, टाइम पर हुई काम। सूचना अब गांव में मतलब यहाँ कोई सूचना है तो गांव में बरघर बाटे वहाँ उनके से जाए सूचना तो पैठी गांव में अपन खबर फिर अब जो कर ले रहे बता अब ना कर ले ना
19: नाम तेज राम कठरिया वाड़ा कार्य ऐसे ठीक ठीक पहले बाड़ी से सुविधा समय में कर्मचारी फैली बाटे, समय समय में सलाह सुझाव डेटी आटे, समय में काम डेटी आटे, टाइम में आके टाइम में सेवा कराई ग्रंथ सेवा डेटी बाटे संतुष्ट आटे।
3: यस्तै समाचार सँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलालाई स्वागत। कर्मचारीलाई मिलाएर काम गर्न कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीको सुझाव। टिकापुर नगरको कार्यवाहक नगर प्रमुखको हुने भन्ने विषयको मुद्दा फेरि लम्बियो, मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश। बालबालिकालाई शिक्षासँगै संस्कार सिकाउन जरूरी, सरकारवाला पक्ष सबै लाग्नुपर्ने जानकारहरूको भनाई। र टिकापुर बजारमा ग्यास अभाव कायमै। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
20: छिच्छी, कस्तो गनाएको इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
21: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला।
0: घरमा पुरुष पनि छैनन्।
21: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
21: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
21: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
22: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656 92 026।
23: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
24: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभाको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थान नहुने भएकाले सम्पूर्ण ब्लक, टोल संयोजकहरू, प्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टिकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।
25: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
26: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार। व्यापार।
2: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

श्रोता दिन नमस्कार। सामुदायिक रेडियो टीका एफएम को पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 4 गते बिहीबार, तदनुसार अगस्त 20 तारीख सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईको आजको राशिफल, तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नु भएको तपाईको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि दाम्पत्य जीवन सुमधुर रहनेछ, आर्थिक पक्ष सफल रहनेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि विद्यार्थीहरूलाई पढ़ाईमा बाधा आउनेछ, वित्तीय वा सहकारी क्षेत्रमा सफलता मिल्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि माता पिताको साथमा वैचारिक मतभेदका योग छन्, प्रेम सम्बन्ध अगाडि बढ्नेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि कृषि वा पशुपालनबाट प्रशस्त लाभ मिल्नेछ, गरिएको कामको थोरै समयमा प्रतिफल प्राप्त हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि राजनीतिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ, रोकिएको काम दोहोर्याएर गर्दा सफलतामा हात लाग्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि प्रेम सम्बन्धमा आफ्नो भावलाई व्यक्त गर्ने समय रहेको छ, योजना बनाएर कार्य गर्नुहोला, सफलता मिल्नेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि सामाजिक दायित्वहरू बढ्नेछन्, प्रतिस्पर्धामा सफलता भइनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि कार्यप्रणालीमा सुधार गर्ने समय रहेको छ, माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ, विचार गर्नुहोला। धनुराशि। धनुराशि हुनेहरूको लागि कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ, आफूलाई समयमित राख्ने प्रयास गर्नुहोला। मकर राशि। मकर राशि हुनेहरूको लागि साहित्य वा कला क्षेत्रमा सफलता मिल्नेछ, धर्म कर्म र सांस्कृतिक कार्यमा सहभागी भइएला। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि पुराना समस्याहरू समाधान हुनेछन्, करियरमा राम्रो सफलता मिल्नेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि कारोबार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्, परिवारमा मनोरञ्जनात्मक माहौलले मन प्रसन्न रहनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 0915162555 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशनपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका फाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झै विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: सूचना सूचना सूचना
1: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना
0: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढी कैलालीको आयोजना र सौभाग्य अस्पताल एन्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
1: शिविरमा पाइने विशेषज्ञ सेवाहरू
0: स्त्री रोग विशेषज्ञ सेवा,
1: बाल रोग विशेषज्ञ सेवा,
0: जनरल फिजिसियन सेवा,
1: जनरल सर्जरी सेवा।
0: शिविर हुने मिति यही बदौ 7 गते आइतबार।
1: स्थान मोहनयाल मावि भजनी।
0: समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
4: न्यू अछाम जालपडी विथ ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
5: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
6: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
5: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
6: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
5: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
6: 1 घर 3 बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
5: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
6: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
5: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmcticapur@gmail.com।

0: सर लागू हुई एनसेल नेपाल के लग।
1: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर संचालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर संचालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला आउनु भएको बारे जानकारी, पालिकामा सूचना प्रविधि विकासका लागि भएका कार्यबारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला आउनु भएको छ। बुधबार नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत बास्तोलालाई स्वागत गरिएको छ। सुनौ यस सम्बन्धी थप खबर।
1: टिकापुर नगरपालिकामा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतमा महिला आउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयबाट सरवा भएर आउनुभएकी उपसचिव ममता बास्तोला बुधबार कार्यालयमा हाजिर हुनुभएको हो। प्रमुख प्रशासकीय अधिकृत बास्तोला सहित सरवा भई टिकापुर आउनुभएका अन्य कर्मचारीलाई टिकापुर नगरपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ। स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले स्वागत गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै नेपाल सरकार र टिकापुर नगरपालिकाको ऐन कानून तथा नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाका काम कार्यवाहीहरू अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: यो न्यानो स्वागत गरेर मलाई मोटिभेट गर्नुभएको छ। यसको लागि यो टिकापुर नगरपालिकाको सम्पूर्ण परिवारप्रति चाहिँ धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु र कार्यवाहक नगर प्रमुख ज्यू र आदरणीय नगरपालिका सदस्य जीवहरूको अगाडि मैले चाहिँ प्रमुख प्रशासकीय अतिथिको रूपमा आज बहाली गर्दै गर्दा नगर कार्यपालिका र नगर सभाबाट भएका नीतिगत निर्णयहरूको चाहिँ मेरा सम्पूर्ण कर्मचारी साथीहरू मार्फत त्यसलाई चाहिँ कार्यान्वयन गर्ने र यो स्थानीय सरकारलाई सफल बनाउने सन्दर्भमा चाहिँ मेरो पूर्ण सहयोग रहनेछ भन्ने विषयमा म प्रतिबद्धता व्यक्त गर्न पनि चाहन्छु।
1: उहाँले कर्मचारीहरू राष्ट्रको सेवक भएकाले ऐन नियमले मिल्ने काममा सेवा गरेलाई दुःख नदिन र सौहार्दपूर्ण वातावरणमा सेवा गरेका काम गर्न माताहतका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो। सबै नागरिकको प्राथमिकता सुशासन भएकाले नगरपालिका बनाउने जिम्मा कर्मचारीको काँधमा हुने भएकाले भएका नीति नियममा रहेर काम गर्न समेत कर्मचारीहरूलाई निर्देशित गर्नुभयो।
2: सबै आम नागरिकको प्राथमिकता भनेको सुशासन, पारदर्शिता र जवाबदेहिता हो। यो विषयमा चाहिँ हामीमा अब कुनै किसिमको दुविधा छ भन्ने मलाई लाग्दैन। त्यही लाइनमै हामी अब तीनै तहको सरकार अगाडि बढ़िरहेको विषय पनि यहाँहरूलाई पुनः अवगत गराउन चाहन्छु। यसो भन्दै गर्दा हामीले गर्ने काम भनेको सबै काम भनेको प्रचलित ऐन कानून कार्यविधि मापदण्ड अदालतका नजिरहरू र हामीलाई प्राप्त नीतिगत निर्देशनभित्र रहेर हुनेछन्। त्यो विषयमा पनि म सम्पूर्ण साथीहरूलाई मेरो तर्फबाट आजैको मितिबाट त्यो विषयमा चाहिँ पूर्ण रूपमा सजग र सचेत हुन पनि म आग्रह गर्न चाहन्छु। यसमै भन्नुपर्दा हिजो यसरी भएको थियो अथवा यसरी गर्दा सहज हुन्छ भन्ने विषयमा चाहिँ यहाँहरू चाहिँ काहीँ पनि नचुक्नुहोला भन्ने विषय पनि मैले यहाँहरूलाई कर्मचारीको रूपमा सचेत र सजग गराउन चाहन्छु। किनभने त्यो भन्ने छुट हामीसँग छैन। अबका स्थानीय सरकारहरू, स्थानीय तहहरू भनेको हाम्रो सबैको निगरानीमा छन्। नगरपालिकालाई सफल बनाउने, यसको विकास समृद्धि र सेवा प्रवाह गर्ने सबै यहाँहरूले हो। मैले यहाँहरूलाई नेतृत्व गर्छु, म सहजीकरण गर्छु, समन्वय गर्छु, हामी सामूहिक रूपमा पनि जिम्मेवार हुन्छौँ। हामी सबै कर्मचारीको रूपमा व्यक्तिगत रूपमा हाम्रो कर्मचारीका आचरण अनुशासनका विषयहरू लगायत सम्पूर्ण विषयमा हामी सबै सामूहिक र व्यक्तिगत रूपमा पनि हामी जिम्मेवार हुनुपर्छ र त्यसको लागि पनि म सम्पूर्ण साथीहरूलाई पुनः स्मरण गराउन चाहन्छु।
1: प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरूलाई स्वागत गर्दै टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले टिकापुर नगरपालिका एउटा परिवार भएकाले यहाँ आइसकेपछि कसैलाई काखा र कसैलाई पाखा नगरी काम गर्न निर्देशन दिनुभयो।
3: हजुरहरूको कार्यकाल एकदम पूर्ण सफल, एकदम सहज कसरी बन्छ? हामी जनप्रतिनिधिको तर्फबाट, कर्मचारीजीहरूको तर्फबाट हजुरलाई पूर्ण रूपमा सहयोग रहनेछ र हजुरले पनि यहाँ सम्पूर्ण एक तल्लो तहको सिपरदेखि लिएर माथिको हाकिमसम्मलाई समान व्यवहार गर्नुहोला, कसैलाई काखा कसैलाई पाखा चेपेर दुई चारजनालाई मात्र अगाडि बढेर नजानुहोला। सम्पूर्णको सुख दुःखलाई हाम्रो नगरपालिका एउटा परिवार हो, जो कर्मचारीजीहरूले काम गर्छ त्यसलाई सम्मान र जो कर्मचारीजीहरूले काम गर्दैन उहाँलाई सही सुझाव दिएर अगाडि बढ्नको लागि पनि हजुर काम गर्नुहुनेछ।
1: टिकापुर नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत सहित 13 जना कर्मचारी सरुवा भएर आउनु भएको छ। यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको जिल्ला समन्वय समिति कालीकोटमा सरुवा भएको छ।
0: टिकापुर नगरपालिकालाई डिजिटल पालिका बनाउन थुप्रै प्रयास भएका छन्। पालिकामा सूचना प्रविधि सहज बनाउन प्रविधिको विकासमा जोड़ दिइएको छ। यसका साथै नागरिकको डिजिटल पहुँच वृद्धिका लागि प्रयास गरिएका छन्। पालिकाका हरेक कार्यालयमा ई हाजिरीको व्यवस्था छ। यसै विषयमा पालिकाका सूचना प्रविधि अधिकृत सुमित कोइरालासँग कुराकानी गरेका छौं।
1: टिकापुर नगरपालिकामा सूचना प्रविधिको अहिलेको अवस्था कस्तो छ?
4: विगत 2 वर्षदेखि हेर्दाखेरि चाहिँ टिकापुर नगरपालिकामा हामीले सीसीटीभी क्यामेरादेखि लिएर ई हाजिरीदेखि लिएर अरू विभिन्न प्रणालीहरू जडान गरेको छौँ, जसमध्ये पालिकाभित्रै हामीले 12 वटा क्यामेरा र प्रत्येक वडामा 1-1 वडा क्यामेरा अहिले जडान छ। र ई हाजिरीको सन्दर्भमा चाहिँ प्रत्येक स्वास्थ्य चौकीदेखि लिएर वडा कार्यालयमा अहिले हाम्रो चाहिँ ई हाजिरी जडान छ।
1: जस्तो अब नागरिकलाई दिने कुन कुन सेवा प्रविधि मैत्री बनाइएको छ?
4: अहिले हामीले चाहिँ कुनै फर्महरू चाहिँ हामीले विशेष गरी यो हाम्रो अनलाइन प्रणालीमा चाहिँ हामीले वेबसाइटमै चाहिँ कुनै भ्याकेन्सीहरू हुन्छ भने चाहिँ हामीले फारमहरू अनलाइनमै राखिदिन्छौँ र विशेष गरी चाहिँ हामीले ई हाजिरी चाहिँ रूपमा चुस्त दुरुस्त रूपमा चाहिँ अहिले जडान भएको छ। हाम्रो अहिले पालिकामा चाहिँ विशेष गरी चाहिँ दर्ता चलानीदेखि लिएर हाम्रो माग फारमदेखि लिएर घटना दर्ताहरू सबै अनलाइन प्रणाली छ र विशेष गरी चाहिँ हाम्रो ई हाजिरी पेपरलेस छ। हामीले माग फारमदेखि ई हाजिरीमा चाहिँ नगरेर चाहिँ शुद्ध रूपमा अनलाइन रूपमा चाहिँ हामीले जडान गरेको छौँ। बिदा स्वीकृतिदेखि लिएर काज अनि हामीले ठ्याक्कै 9 बजीबाट चाहिँ उता चाहिँ हाजिर नलग्ने र 5 बजी मात्र हाम्रो हाजिर खुल्ने गर्दाखेरि चाहिँ कर्मचारीहरूमा समयमै अफिसमा आउने कार्यालय आउने र कार्यालय अफिसमै जाने हाम्रो अहिले त्यो ट्रेन्ड चलिरहेको छ र त्यसले गर्दाखेरि चाहिँ कोही पनि कार्यालयमा चाहिँ समयमा उपस्थित भएर चाहिँ अरू कामहरू पनि चुस्त दुरुस्त भइरहेको छ। हाम्रो नगरपालिकामा मात्र नभएर सम्पूर्ण ओडामा स्वास्थ्य चौकी र अब हाम्रो विद्यालयमा पनि हाजिर प्रणाली अब जडानमा क्रममै छ। लगभग हामी 15 दिनभित्र हामी विद्यालयमा पनि हाजिर गरेर हाजिर प्रणाली जोडेर चाहिँ सघाउने क्रममा छौँ।
1: यसले चाहिँ धेरै सुधार हुन्छ भन्ने अपेक्षा हो?
4: यसले धेरै कुराहरू पारदर्शी बनाउँछ भन्ने कुरा चाहिँ हामी प्रष्ट छौँ। किन भन्दाखेरि चाहिँ अब कार्यालय समयमा पुग्नुपर्ने हामीलाई चाहिँ बाध्य हुन्छ र कार्यालय समयभित्रै बसेर हामी काम गर्नुपर्ने हुन्छ र टाइममै हामी बाहिर जानुपर्ने हुन्छ अथवा चेकआउट गर्ने टाइम हुन्छ। त्यो टाइममा चाहिँ हामीले चाहिँ आउट टाइममा गरे पनि अनुपस्थिति देखाउने कारणले चाहिँ हामीले चाहिँ त्यो अहिले सिस्टम जडान गरेको छौँ। कार्यालयमा लागू भइसकेको छ, विद्यालयमा पनि हामीले 15 दिनभित्र यो सबै प्रणालीहरू लागू गरेर र तालिमहरू पनि दिएर चाहिँ उहाँलाई चुस्त दुरुस्त बनाउने छौँ। त्यति मात्र नभएर चाहिँ हाम्रो रायसो प्रणालीमा चाहिँ दैनिकी कति रायसो उठ्यो र हाम्रो केन्द्रमा मात्र नभएर चाहिँ प्रत्येक वडामा कति रायसो उठ्यो त्यो पनि हामीले पारदर्शी रूपमा हामीले वेबसाइटमादेखि लिएर हामीले फेसबुकहरूमा पनि हाल्ने सुचारू गरेको छौँ र त्यो हुनाले चाहिँ हाम्रो प्रत्येक दिन कति रायसो उठ्यो आम नागरिकले पनि हेर्ने भएकोले चाहिँ एउटा यो पनि सुशासनको एउटा अभिन्न अङ्ग भएको छ। त्यति मात्र नभएर चाहिँ हामीले अब आउने दिनहरूमा चाहिँ टिकापुर पार्कमा चाहिँ अनलाइन प्रणालीबाट चाहिँ टिकटिङ गर्ने एउटा लक्ष्य लिएको छौँ यो वर्ष।
1: भनेपछि रसिद काट्नुपर्ने कुरालाई अन्त्य गर्ने प्रयास गर्दै हुनुहुन्छ?
4: हो, त्यसो गर्नाले चाहिँ हाम्रो रायसो चुआउट पनि घट्नेछ र अर्को किसिमले हामीलाई अडिटिङमा पनि धेरै ठुलो मद्दत हुनेछ। किन भन्दाखेरि चाहिँ यो ठेलीहरू गन्दाले अलिकति समस्या पनि हुन्छ र हामीले घर बसी बसी पनि टिकापुर पार्कको चाहिँ अनलाइन टिकट लिन सकिनेछ अनि अर्को कुरा चाहिँ लाइनमा बस्ने समस्या पनि अलिक कम होला भन्ने कुरो हो।
1: जस्तो अर्को कुरा चाहिँ पालिकाको वेबसाइट र सामाजिक सञ्जाललाई कसरी व्यवस्थित गरिराख्नु भएको छ?
4: टिकापुर नगरपालिकाको वेबसाइटलाई चाहिँ अब अत्याधिक गर्ने वडा सचिवदेखि लिएर हाम्रो विभिन्न कर्मचारीहरूदेखि लिएर सबैको विवरण र प्रत्येक सूचनाहरू हामीले वेबसाइट र फेसबुकमा पनि हालिरहेको हुन्छौँ। यो आम नागरिकले पनि हामीले अहिले हेरिराख्नु भएको सहज सूचनाको लागि हेरिराख्नु भएको छ र टिकापुर नगरपालिकाको वेबसाइट कसैले सबैको पहुँचमा नहुन सक्छ त्यसको लागि हामीले फेसबुकहरूमा हामीले सूचनाहरू सम्प्रेषण गरिरहेको हुन्छौँ।
1: पालिकाले गरेका हरेक कार्यहरू वेबसाइटमा राख्ने प्रयास गरिन्छ?
4: प्रत्येक कार्यहरू चाहिँ हामीले पारदर्शी होस् भनेर वेबसाइटमा र फेसबुकमा चाहिँ हामीले राख्ने गरेका छौँ।
0: जस्तो डिजिटल माध्यमबाट सेवा दिँदा नागरिकलाई के फाइदा हुन्छ त?
4: पहिलो कुरा चाहिँ पारदर्शी के भइरहेको छ भन्ने आम नागरिकले पनि चासो र सरोकारको विषय हुन्छ र यो विषयमा चाहिँ आम नागरिकले पनि टिकापुर नगरपालिका के गर्दैको छ के गरिरहेको छ भन्ने कुरा चाहिँ जानकारी लिन सक्छन् र कुन ढंगले जाँदाखेरि काम सहज हुन्छ त्यो पनि बुझिरहेका हुन्छन्। त्यसो हुनाले चाहिँ हामीले चाहिँ फेसबुकहरूमा अथवा वेबसाइटमा राख्दाखेरि चाहिँ सबैलाई सूचना पहुँच हुन्छ भनेर चाहिँ हामीले राखेको। अनि अर्को कुरा चाहिँ समयमै सूचना पायो भने चाहिँ जो हाम्रो सरकारी कार्यालय धाउने समय हुन्छ समयको बचतदेखि लिएर के कस्तो कागजहरू लाग्छ अथवा समयको बचतदेखि लिएर सबै कुराहरू समयमा हुन कामहरू समयमा सम्पन्न हुन्छन् र त्यति मात्र नभएर चाहिँ समयमा चाहिँ के कुराहरू भइरहेको छ त्यो चाहिँ अपडेट हुन्छ पालिकाले गर्ने कामहरू।
0: तथ्याङ्कमा सुरक्षित राख्न पनि सजिलो हुन्छ।
4: तथ्याङ्कमा चाहिँ विशेष गरी अस्ति हामीले एउटा कार्यक्रमहरू पनि गरेको थियौँ यो गरिब परिचय पत्र वितरण तथा गरिब पहिचान एउटा कार्यक्रम गरेको थियो त्यसले गर्दाखेरि त्यो पनि तथ्याङ्कहरू छ। त्यो मात्र नभएर विभिन्न तथ्याङ्कहरू हामीले सजिलै तरिकाले हामीले आफ्नो डाटाहरूमा राख्न सक्छौँ।
0: जस्तो यो पालिकाको महत्वपूर्ण डिजिटल तथ्याङ्कहरू हुन्छ नि त्यसलाई चाहिँ कसरी सुरक्षित राख्ने गर्नु भएको छ?
4: पालिकाको महत्वपूर्ण तथ्याङ्कको लागि चाहिँ आगामी आउँदो वर्ष अथवा हाम्रो लक्ष्य भनेको चाहिँ एउटा सर्भर किन्ने हो। त्यसको लागि चाहिँ अहिलेको व्यवस्था त्यो पछिको योजना हो तर अहिलेको लागि चाहिँ हामीले क्लाउडहरूमा सेभ गर्छौँ डाटाहरू र हामीले ब्याकअपहरू आफ्नो हार्ड डिस्कहरूमा महत्वपूर्ण कागजातहरू सुरक्षितहरू राखेको हुन्छौँ।
0: अनि अर्को कुरा चाहिँ अब जस्तो अहिले साइबर सुरक्षाको कुरा एकदम धेरै सुनिन्छ नि अनि जस्तो ह्याकिङबाट पनि अब कतिपय सरकारी सूचनाहरू त ह्याकिङको जोखिम पनि हुन्छ हाम्रो पर्सनल कुराहरू हाम्रो जिमेलहरू वाट्सएपहरू पनि अहिले एकदम ह्याक भइरहेको त्यस्तो धेरै सुनिन्छ नि त यसबाट जोगिनका लागि कस्तो खालको सुरक्षा अपनाउनु भएको छ?
4: यसको लागि चाहिँ हामीले चाहिँ विशेष गरी हामीले जुन हामीले सामाजिक सञ्जालहरू जो चलाउँछौँ त्यसलाई चाहिँ एकदम महत्वपूर्ण साथ हामीले जिमेलहरू आफूले नबिर्सिने तरिकाले कुनै ठाउँ सुरक्षित राख्नुपर्छ पहिले सुरक्षा। अर्को कुरा चाहिँ डाटाहरू चाहिँ एकीकृत रूपमा चाहिँ कुनै ठाउँ संरक्षण गरिराख्नुपर्छ। जस्तै हामीले अब सामान्यतया पासवर्डहरू राख्दियो भने त्यो इजिली कसैले क्र्याक गर्न सक्छ र ह्याकिङको विषयमा चाहिँ हामीले अनावश्यक लिङ्कहरू चाहिँ क्लिक नगरेर र जे आवश्यक छ त्योभन्दा बाहेक नगरे भने चाहिँ हामीले ह्याकिङहरूबाट बच्न सकिन्छ।
0: जस्तो यस्तो सुरक्षा सम्बन्धी सचेतना चाहिँ कर्मचारीलाई दिन आवश्यक छ कि छैन?
4: त्यो चाहिँ अति आवश्यक छ। हामीले धेरै कुराहरू यहाँ पालिकामा आइसकेपछि मैले विचार गरेको चाहिँ धेरै हाम्रो कर्मचारी साथीहरूले चाहिँ सामान्य रूपमा पासवर्डहरू राखिदिने त्यस्तो इजिली क्र्याक हुन्छ र अर्को कुरा चाहिँ हामीले चाहिँ जिमेल एकचोटि युज गरिसकेपछि अर्कोचोटि युज नहुँदा चाहिँ हामीले पासवर्डहरू बिर्सिन्छौँ। त्यसलाई चाहिँ एकदम महत्वपूर्ण साथ राख्नुपर्छ किनभने जिमेलले गर्दाखेरि हाम्रो धेरै कुराहरू त्यहाँ कनेक्सन हुन्छ हाम्रो ब्याङ्कको पासवर्डदेखि लिएर हाम्रो फेसबुकको पासवर्ड जिमेलको

0: पत्रिकाहरूदेखि लिएर अन्य सामाजिक सञ्जालहरूदेखि लिएर अरू विभिन्न माध्यमबाट चाहिँ उहाँलाई सचेतना गर्ने कार्यक्रम भइरहेको छ।
1: जस्तो ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति अथवा चाहिँ डिजिटल ज्ञान कम भएका नागरिकलाई सेवा लिन कतिको सहज छ?
0: हाम्रो टिकापुर नगरपालिकामा हेरिकन सहज छ, किन भन्दाखेरि हाम्रो अहिले पञ्जीकरणको कामहरू भइरहेको छ, नवीकरणको काम टोल टोलमै गएर गरिराख्नु भएको छ। किन भन्दाखेरि अब वृद्धहरू चाहिँ पालिकामै आउन नसक्ने भएकोले चाहिँ उहाँहरूलाई टोल टोलमा वडा वडामा गएर नै उहाँले अत्याधिक गरिराख्नु भएको छ।
1: जस्तो आगामी दिनमा जस्तो हुन त यहाँहरूले थुप्रै प्रयासहरू गरिराख्नु भएको छ, होइन, यहाँले भनि पनि सक्नुभयो, पालिकालाई अझ डिजिटल पालिका बनाउनका लागि चाहिँ के गर्न चाहिँ आवश्यक देख्नु भएको छ, यहाँले के गर्न चाहिँ सके होइन भन्ने लागेछ?
0: पहिलो कुरा अघि म्याडमले कुरा गर्नु भएको जस्तै एउटा डाटाको सुरक्षित, हामीले डाटा कसरी सुरक्षित राख्न सकिन्छ भनेर भन्दाखेरि चाहिँ हामीले एउटा टिकापुर नगरपालिकामा आफ्नै छुट्टै सर्भर किनिदिनु पाए हाम्रो ह्याकिङ पनि अथवा यो डाटा चोरी हुने समस्या पनि घट्थ्यो, हामीले भएको डाटाहरू हाम्रो सम्पूर्ण नगरपालिकामै सुरक्षित हुन्थ्यो। त्यसको लागि चाहिँ एउटा पालिकाको आफ्नै सर्भर किन्दाखेरि चाहिँ त्यसलाई चाहिँ महत्वपूर्ण रूपमा चाहिँ हामीले डाटाहरू सुरक्षित राख्न सकिन्थ्यो।
1: अनि जस्तो अहिले चाहिँ अब धेरै ठाउँमा सुनिन्छ नि मोबाइल एप अथवा चाहिँ नयाँ अनलाइन सेवा थप्ने कुराहरूको कुरा छ नि, त्यो चाहिँ कतिको योजनामा छ कि छैन, के छ?
0: योजनामा छ, किन भन्दाखेरि यसरी संघीय सरकारले पनि हामीलाई नयाँ वेबसाइट दिएको छ। नयाँ वेबसाइटमा चाहिँ पुरानो वेबसाइटको डाटाहरूदेखि लिएर सबै नयाँ नयाँ कुराहरू थपिरहेको छ। त्यसमा चाहिँ हामीले विगतमा हाम्रो वेबसाइट हेर्दाखेरि वडाहरू त्यति क्लियर रूपमा देखिँदैन थियो, अहिले चाहिँ नयाँ वेबसाइटहरूमा चाहिँ वडाहरूको पनि पूर्ण रूपमा विवरण र कर्मचारीहरूको भएको पनि विवरण र वडामा पनि कसरी पहुँच पुर्याउन सकिन्छ भन्ने कुरा सम्पूर्ण अहिले नयाँ वेबसाइटमा छ। त्यो हामी 2 महिनामा चाहिँ हामी त्यो अध्यादेश गरेर हामी यो चाहिँ सुचारू गर्ने प्रयासमा छौँ।
1: पालिकाका नागरिकले सूचना परिधिबाट अझ सहज र छिटो सेवा पाउन आगामी दिनमा चाहिँ जस्तो कस्तो खालको परिवर्तन गर्न पाए हुन्थ्यो भन्ने यहाँलाई लागेको छ सर्भर बाहेक?
0: मलाई चाहिँ मेन कुरा चाहिँ हाम्रो वेबसाइट चाहिँ चुस्त दुरुस्त र सबै कुरा विवरण वान क्लिकमा खुल्ने बनाउन पाए चाहिँ, किन भन्दाखेरि हाम्रो बाहिरको मान्छेहरूले हाम्रो टिकापुर नगरपालिका हेर्ने भनेपछि वेबसाइटबाटै हो, जानकारी लिने भनेको नि वेबसाइटबाटै नै हो। त्यो वेबसाइटलाई चाहिँ चुस्त दुरुस्त अथवा सबै सूचनादेखि लिएर र अझ सहज रूपमा, जस्तै हामीले विपदको हेर्न चाहियो भने विपदको अलगै पोर्टलहरू बनाएर वडाकोदेखि लिएर सम्पूर्ण शाखाको विवरणहरू सबै एकीकृत रूपमा बनाउँदाखेरि चाहिँ त्यहीँबाट नै हामीले सम्पूर्ण जानकारीहरू पाउन सक्छौँ र त्यति मात्र नभएर चाहिँ विज्ञापनदेखि लिएर करको दायरादेखि लिएर सम्पूर्ण एकै ठाउँमा चाहिँ हामीले बनाउन पाए चाहिँ अझ आम नागरिकलाई सूचनाको पहुँच चाहिँ सरज हुन्थ्यो।
1: अहिले चाहिँ त्यस्तो गर्न सकिएको छैन,
0: अहिले चाहिँ हाम्रो पुरानो वेबसाइटमा त्यति त्यो व्यवस्था त्यो व्यवस्था अलिकति छैन। अब अहिले त्यो पुरानो व्यवस्था नभएर नै नयाँ अहिले व्यवस्था ल्याउन खोजिरहेको छ। त्यसको लागि चाहिँ हामीले चाहिँ आफै लागेर चाहिँ 2-3 महिना चाहिँ टाइम लाग्छ होला, त्यसको लागि चाहिँ हामी पूर्ण रूपमा कार्यरत छौँ त्यसमा।
1: तपाईँले चाहिँ जस्तो अब सूचना प्रविधि अधिकृतका हिसाबले चाहिँ यो 2 वर्षमा चाहिँ आफ्नै समीक्षा गर्दाखेरि के कतिको राम्रो गर्न सके भन्ने लागेछ?
0: विगत 2 वर्ष हेर्दाखेरि चाहिँ हामीले चाहिँ पारदर्शीको हिसाबले चाहिँ हामीले सूचनाहरू सम्पूर्ण अहिले जति हामीले नगरपालिकामा सूचना सम्प्रेषण गर्नुपर्ने सम्पूर्ण सम्प्रेषण गरिरहेको छौँ।
1: एसएमएसदेखि
0: लिएर हामीले त्यति मात्र नभएर हामीले फेसबुकमा हाम्रो सूचना अरू वेबसाइटमा हामीले राख्ने कुराहरू सबै विवरणहरू प्रविष्ट गरेको छ। त्यसको लागि चाहिँ नयाँ थपको लागि चाहिँ अब नयाँ वेबसाइटहरू दिएको छ, वडाहरूको पनि विवरण सम्पूर्ण सम्प्रेषण गर्ने पर्ने छ त्यहाँ, त्यो पनि राम्रो पछि हो। र विगत 2 वर्ष हेर्दाखेरि चाहिँ गरेको काम मध्ये चाहिँ सबभन्दा हामीले गर्न खोजेको चाहिँ एउटा चाहिँ ई हाजिरी थियो, सबै वडामा पहिला थिएन र कार्यालय पनि थिएन र अहिले चाहिँ त्यो पूर्ण रूपमा सुचारू छ र केही विद्यालयमा बाँकी छ, त्यो जडान क्रममा छ, सायद हामी 15-20 दिनमा पनि भ्याउँछौँ होला। र ओभरअल हेर्दाखेरि चाहिँ 2 वर्षमा चाहिँ ठिकै गरे जस्तो लाग्छ।
1: हुन्छ, समय दिनुभयो कुराकानीका लागि, यहाँलाई धेरै धेरै धन्यवाद। कार्यक्रममा अब पालो जनमतको। टिकापुर नगरपालिका वडा नम्बर 1 सबैभन्दा ठूलो वडा हो। वडामा अन्य वडा भन्दा बढी सेवा गराई आउँछन्। आजको जनमतमा वडामा सेवा लिन आएका केही नागरिकलाई सेवा कस्तो पाउनुभयो भनी सोधेका छौ।
2: मेरो नाम धीरजा रावल, म टिकापुर 1 ज्योतिनगर बस्छु। अनि टिकापुर 1मा अहिले धेरै राम्रो सुविधा भएको छ, धेरै लाइन लाग्नु पर्दैन, 5-6 दिनमा बन्ने काम एकै दिनमा बनिरहेछ। वडा दक्षिण धेरै राम्रो हुनुहुन्छ, सबैको हाम्रो समस्याहरू बुझिदिनुहुन्छ, राम्रोसँग समस्या जे भन्यो हामीले मान्नुहुन्छ। अनि अहिले राम्रै सुविधा भइरहेछ, धेरै खुसी लागेको छ, पहिलाको अवस्था भन्दा अहिलेको अवस्था धेरै राम्रो छ।
3: नमस्कार, मेरो नाम चाहिँ बिन्ता तिमल सिन्हा।

0: हाम्रो वडाकलमा चाहिँ हामीलाई सहज हुने भनेको अब जनचेतनामूलक कार्यक्रमहरू फैलाउँदै आएको छ अनि हामीलाई नागरिकता अनि जन्मदर्ताको लागि सुविधा पुर्याइरहेको छ। घरमा बसेको बेरोजगारीहरूलाई रोजगार गर्ने काम पनि गरिरहेको छ अनि हाम्रो लागि किशोर किशोरीको लागि पनि सुविधा दिइरहेको छ, हाम्रो लागि पनि परिचितता हुन्छ।
1: नमस्कार, मेरो नाम तुलसी तिमिल सिन्हा। अनि ओडामा हामीहरूलाई धेरै सुविधा मिलिरहेछ, विवाह दर्ता, नागरिकता अनि सुत्केरीहरूका लागि पनि धेरै सुविधा भइरहेछ। अनि अहिले जग्गाको घरहरूको कर तिर्नका लागि पनि हामी ओडामै सुविधा दिइरहेछ। हामीले जिल्लामा यसो ओमा जानु परेको छैन, ओडामा सुविधाहरू धेरै पाइरहेछ, त्यही भएर हामीलाई खुसी लागिरहेछ ओडामा।
2: मेरो नाम गङ्गानाथ, म सूर्योदय नगर टोलको उपाध्यक्ष। हामी सूर्योदय नगर टोलबाट वडा कार्यालयमा आथ्यौँ टोलको नवीकरण गर्नको लागि। त्यहाँ नगरपालिकामा नवीकरण अनि विवाह दर्ता, जन्मदर्ता, सब मृत्यु दर्ता सबै हुन्छ, सबैजना आउनुहोला। त्यहाँ राम्रो सेवा सुविधा छ, त्यहाँ वडा अध्यक्ष ज्यू पनि राम्रो हुनुहुन्छ।
3: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
4: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
5: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ।
6: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र भदौ 4 गते।
7: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र भदौ 5 गते।
6: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते।
7: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते।
6: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते।
7: वडा नम्बर 9 ढुङ्गा सहरी स्वास्थ्य केन्द्र भदौ 9 गते।
6: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते।
7: र वडा नम्बर 7 छत्ती सहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
6: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
8: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
9: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
8: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
9: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
8: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
10: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
8: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
11: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
8: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
11: तपसिल
3: सम्पूर्ण लाभ ग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी
11: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी
3: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
11: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो दुई प्रति
3: क्यान्सर रोगीहरूको हकमा तीन तीन महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
11: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
12: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध
13: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
12: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
13: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
12: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
13: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
12: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
13: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
12: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
13: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
12: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
13: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ
12: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय वडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ
13: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टिकापुर नगरपालिका
3: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता दुर्गा देवकोटा पनि बिदा हुन्छु नमस्कार

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते।
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते।
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते।
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते।
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते।
0: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते।
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते।
0: र वडा नम्बर 7 छत्तीस शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: लिटे शर्त लागू हुई एनसेल नेपाल के लग
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभाको सूचना टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू प्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टीकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने हो। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि बढ्घर

0: स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
0: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, सनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: पूरे लिटे
1: एंसल पैक किन लिटे
2: जहिया फैन जहां फैन पैक खरीद करी ओपीस प्रतिशत कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लिटे कैश फिर तक ले लिटे
2: एंसल पैक किन लिटे शर्त लागू हुई एंसल नेपाल के लग
3: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदीबहिनीहरू सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर
4: के तपाईलाई थाहा भयो
5: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ
4: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ
5: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ
4: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ
5: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ
4: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ क्यान्सर हुन सक्छ
5: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ
6: सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौ
7: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। सूचना
2: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
3: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलालीको आयोजना र सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति, स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
2: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
3: स्त्री रोग विशेषज्ञ सेवा,
2: बाल रोग विशेषज्ञ सेवा,
3: जनरल फिजिसियन सेवा,
2: जनरल सर्जरी सेवा।
3: शिविर हुने मिति यही बदौ 7 गते आइतबार।
2: स्थान: मोहनयाल मावि भजनी।
3: समय: बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: जिल्लाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक दुर्ब सुनार।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डिफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभाको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू प्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टीकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
2: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
1: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टीकापुर कैलाली।

0: नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
2: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
3: डाक्टर आउने दिन यही भदौ 6 गते शनिबार समय बिहान 10 बजे देखि
2: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
1: उपचार हुने समस्याहरू
2: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
1: साथै मुटुको इको, रगत जाँच र ईसीजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14306 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-46673 र 98164-60204।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: ए सन्टेकी आमा, तर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
7: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, होट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 98684412008, 98486392061।
8: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
9: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
10: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
8: डेलिभरीका लागि
10: ड्रिंकिङ वाटर एक्वा शीतल
8: टिकापुर कैलाली।
11: सम्पर्क मोबाइल नम्बर 98017106772।
12: स्वास्थ्यका लागि पानी

0: टीकापुर नगरपालिका वडा नम्बर पाँच का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: सूचना सूचना सूचना
1: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
0: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलालीको आयोजना र सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
1: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
0: स्त्री रोग विशेषज्ञ सेवा,
1: बाल रोग विशेषज्ञ सेवा,
0: जनरल फिजिसियन सेवा,
1: जनरल सर्जरी सेवा।
0: शिविर हुने मिति यही बदौ 7 गते आइतबार।
1: स्थान: मोहनयाल मावि भजनी।
0: समय: बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।
2: ओहो मेयर साहब नमस्कार। है
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
4: विपद बारे चासो राखौं, चनाको बनौं। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
5: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
6: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
5: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
7: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना रासनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824628225

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिनिधि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: ल, यति छिटो आमा बन्न लागेको त
3: पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टीकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 98485158।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन यही भदौ 6 गते शनिबार समय बिहान 10 बजे देखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वस्थ श्री
0: चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
1: स्वस्थ श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: छिछी कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: सूचना
3: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
2: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढी कैलालीको आयोजना र सौभाग्य अस्पताल एन्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति, स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
3: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
2: स्त्री रोग विशेषज्ञ सेवा,
3: बाल रोग विशेषज्ञ सेवा,
2: जनरल फिजिसियन सेवा,
3: जनरल सर्जरी सेवा।
2: शिविर हुने मिति यही बदौ 7 गते आइतबार।
3: स्थान: मोहनयाल मावि भजनी।
2: समय: बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।

आजको तिम्रो छम छम छम जस्तो कि खोलाको कलकलकल सुनिरौ लाइरह्यो हरेक पल जस्तो कि अम्मलको तल तल तल।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्यान्न 12 बजेको मध्यान्न खबरमा यहाँलाई स्वागत छ। मध्यान्न खबरबाट दुर्गा देवकोटाको नमस्कार। मध्यान्न खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु, दुईजना पक्राउ। टीकापुर नगरको कार्यवाहक नगर प्रमुखको हुने भन्ने विषयको मुद्दा फेरि लम्बियो, मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश। एकै दिन तोलामा 9,300 रूपियाँले सुनको मूल्य बढ़्यो र टीकापुर बजारमा ग्यास अभाव कायमै। अब खबर विस्तारमा। कैलालीको बर्दगोरिया गाउँपालिका 3 स्थित लालीगुरा सामुदायिक जंगलमा शिकार खेल्ने क्रममा भरूवा बन्दुकको गोली लागेर 43 वर्षीय पदम बहादुर विश्वकर्माको मृत्यु भएको घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भदौ 2 गते दिउँसो शिकार खेल्ने क्रममा कृष्ण बहादुर बुढा छेत्रीले जंगली बन्दरलाई गोली हान्ने क्रममा गोली विश्वकर्माको दाहिने छातीमा लागेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको उपचारका लागि लैजाने क्रममा सड़कमा मृत्यु भएको थियो। घटनापछि शवलाई जंगलमा लगेर राखी भागेको आरोपमा मृतकका भाइ गणेश विश्वकर्मा ले दिएको जाहेरीका आधारमा कृष्ण बहादुर बुढा छेत्री र राकेश डगौरा थारूलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा राकेशले घटनामा प्रयोग भएका भरूवा बन्दुक जडै ठाँडा स्थित काणा नदीको बगरमा माटोमुनि लुकाएको खुलेपछि दुई थान भरूवा बन्दुक समेत बरामद गरेको छ। टीकापुर नगरपालिकामा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतमा महिला आउनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयबाट सरूवा भएर आउनुभएकी उपसचिव ममता बास्तोला बुधबार कार्यालयमा हाजिर हुनुभएको हो। नयाँ प्रमुख प्रशासकीय अधिकृत बास्तोला सहित सरूवा भई टीकापुर आउनुभएका अन्य कर्मचारीलाई टीकापुर नगरपालिकाले कार्यक्रमका बीच स्वागत गरेको छ। स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले स्वागत गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै नेपाल सरकार टीकापुर नगरपालिकाको ऐन कानून तथा नगर कार्यपालिकाका निर्णय अनुसार नगरपालिकाका काम कार्यवाहीहरू अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बुधबारको सुनवाईमा निकास आउने अपेक्षा गरिएको टीकापुर नगरको कार्यवाहक नगर प्रमुखको हुने भन्ने विषयको मुद्दा फेरि लम्बिएको छ। मुद्दा दर्ता भएको 2 महिनापछि पहिलो पटक सुनवाई गर्दै सर्वोच्चको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। बुधबार 3 नम्बरमा सुनवाई भएको रिटमा हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश गरेको हो। 2082 फागुनमा कार्यवाहक नगर प्रमुख हुनुभएका रामबहादुर नकारजीलाई हटाएर 2083 जेठ 14 गतेको कार्यपालिका बैठकले बलराम चौधरीलाई कार्यवाहक नगर प्रमुख चयन गरेको थियो। बिहिबार सुनको भाउ तोलामा 9,300 रूपियाँले बढ़ेको छ। नेपाल सुनचादी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रति तोला 3,13,400 रूपियाँ तोकेको हो। अघिल्लो दिन 3,04,100 रूपियाँ तोकेको थियो। चाँदी तोलामा 260 रूपियाँ बढ़ेको छ। महासंघले अघिल्लो दिन प्रति तोला 4,595 रूपियाँ तोकेको चाँदीको मूल्य आज 4,855 रूपियाँ कायम भएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि माकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: दाई बेड भूख लाग्छ, खाजा बाँकी नै। ए काकी फे आइल बाटे, राम राम काकी।
4: राम राम हो नानी, मजा बाटो ऐसन ले छाइट भारी हो स्याकल बाजे। आप हली भुआस कर दिए परल है, समय में भुआस कर दे से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पड़ना।
5: आ दिदी फे ऊ बेला आपन कटरा पढ़ना इच्छा रह, छुट्टी में भुआस कर दे मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरिया नी चाहू दीदी। मैं चाहे ये बाल विवाह करन नी चाहू, ये बाल विवाह नी करन दीदी।
2: शारीरिक को मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कई देना से दाई वो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकर, ऊ हिंसा के शिकार बन सकर, उही विद्यालय छोड़ पड़ना बाध्यता हुई से थी, ऊ रोजगार फिर नहीं पाए, ओ गरीबी में बांच बाध्य हुई पड़थिन। नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भुआस कराई नहीं हुई, असिन कराई से 3 वर्ष सम कैद ओ 30,000 रूपया सम जरिमाना हुई सकर, ओ असिन भुआस कानूनी मान्यता।
4: टीकापुर नगरपालिका वडा नम्बर 3 से देगिलक जनहितमा जारी सन्देश।
6: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभाको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू प्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टीकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।
0: विश्रामपछि मध्याह्न खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। यसै साता टीकापुर बजारमा ग्यासको दोस्रो पटक अनुगमन भएको छ। टीकापुरमा ग्यास आपूर्ति सन्तुलनमा आएको छैन। आदिकवि ट्रेडर्सले भेरी ग्यास ल्याएर अर्कै पसलबाट बिक्री थालेको गुनासो आएपछि प्रशासनले अनुगमन थालेको हो। भेरी ग्यासको अनुमति नै नपाएको आदिकविले 330 सिलिण्डर भेरी ग्यास ल्याएर बिक्री गरेको छ। भेरी डिलर र रोजी ट्रेडर्सले 150 र बम बर्दर्सले 88 सिलिण्डर बाँडेको छ। बुधबार बेलुका अनुगमन गर्दा आदिकवि बाहेक कुनै पनि डिलरमा ग्यास भेटिएन। इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनरले हेलो सरकारमा गुनासो परेकाले अनुगमन गर्न आएको र आदिकवि ट्रेडर्सले अनुमति बिना नै ग्यास ल्याएर तेस्रो व्यक्तिलाई वितरणको जिम्मा दिएको बताउनुभयो। पनेरुका अनुसार भेरी ग्यासले आधिकारिक विक्रेता भन्दा नयाँ पसललाई बढ़ी ग्यास उपलब्ध गराउँदा पुरानाले नपाएको तर नयाँ ग्यास नयाँलाई सिलिण्डर सहित बिक्री गर्ने अवस्था आएको र ग्यासको सिलिण्डर सार्दा फरक कम्पनीको भए पैसा लिने गरेको गुनासो आएको बताउनुभयो। बुधबार आदिकवि ट्रेडर्स, न्यू एब्रिला, मालिका एन नवदुर्गा ट्रेडर्स, बम बर्दर्स लगायतका ग्यास डिलरको अनुगमन भएको छ। न्यू एब्रिला ट्रेडर्सका संचालक लक्ष्मण देवकोटाले मनकामना ग्यासले ग्यास आपूर्ति नियमित नगर्दा 3000 थान खाली सिलिण्डर रहेको बताउनुभयो। यसअघि साउन 29 गते पनि इलाका प्रशासन र टीकापुर नगरपालिकाले ग्यासको अनुगमन गरेको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेश सभा बैठकमा दुवैजना मुख्यमन्त्री विश्वासको मत प्राप्त गर्नुभएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको विश्वासको मतको पक्षमा 31 मत र विपक्षमा 15 मत परेको सभामुख भीमबहादुर भण्डारीले बैठकमा घोषणा गर्नुभयो। त्यसअघि मुख्यमन्त्री भट्टले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विश्वासको मतको पक्षमा नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमालेका प्रदेशसभा सदस्य तथा विपक्षमा नेपाली कांग्रेस, राप्रपाका प्रदेशसभा सदस्यले मतदान गर्नुभएको छ। कांग्रेसका 3 सदस्य बैठकमा अनुपस्थित हुनुहुन्थ्यो। नेकपा संसद दलका नेता भट्ट साउन 29 गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। यसै गरी कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर साईले पनि विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री साईले विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो। कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्री 3 मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई, जलस्रोत तथा ऊर्जा मन्त्री विकास मन्त्री कलबहादुर हमाललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। खोज खबरमा एकैछिनको विश्राम। विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
7: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
8: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
7: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
8: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
7: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
9: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
7: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888 98485015 56 र 98486134 34
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: के तपाईलाई थाहा छ,
10: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
7: हो र?
10: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
7: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
7: के छ त विकल्प?
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
7: विस्तारै गर्दा हुँदैन?
10: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। विश्व लामखुट्टे दिवस नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ विविध कार्यक्रममा आयोजना गरेर मनाइँदैछ। लामखुट्टेको टोकाईबाट उत्पन्न हुने रोगबाट बस्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औलो, डेंगू, चिकनगुनिया, आलाजार, स्कब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफेलाइटिस जस्ता रोगहरू लाग्छन्। नेपालमा हालसम्म 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। बर्दियाको गेरुवा गाउँपालिका वार्ड नम्बर 201 पीडे राठौर मावि वातावरणका विद्यार्थीहरूलाई शैक्षिक उत्प्रेरणा तालिम प्रदान गरिएको छ। सामुदायिक विद्यालयका मावि तहका विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको हो। गेरुवा गाउँपालिका 2 नम्बर वडा कार्यालय र इलाका प्रहरीकाले पाताबारको समन्वय तथा गगनसिंह कुर फाउण्डेशन गेरुवाको आयोजनामा भएको तालिम सहजीकरण विजन तालिम तथा परामर्श केन्द्र टीकापुरले प्राविधिक सहयोग गरेको थियो। जानकी गाउँपालिकामा बाढ़ीजन्य विपद सम्बन्धी विपद स्वयंसेवकद्वारा नमूना अभ्यास गरिएको छ। गाउँपालिकाको वार्ड नम्बर 3 लायकपुर स्थित जमरा कुलोमा बाढ़ीजन्य विपद सम्बन्धी विपद स्वयंसेवकद्वारा नमूना अभ्यास गरिएको हो। समाचारसँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु, दुईजना पक्राउ। टिकापुर नगरको कार्यवाहक नगर प्रमुखको हुने भन्ने विषयको मुद्दा फेरि लम्बियो। मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश। एकै दिन तोलामा 9,300 रूपियाँ सुनको मूल्य वृद्धि र टिकापुर बजारमा ग्यास अभाव कायम। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 5 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु? यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
2: स्वास्थ्यका लागि पानी

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcTikapur@gmail.com।

मौजुको तिम्रो छम छम छम जस्तो कि खोलाको कलकल कल सुनिरौ लाइरह्यो हरेक पल जस्तो कि अम्मलको तल तल तल।

आजको पर्दा हटाइदेऊ, मुहारको चकचक छेकियो, स्वर्गमा हुन्छन् रे अप्सरा, धरतीमा कसरी देखियो हाँ?

हजुर, मजा गीतके बाचा पनि स्वागतमा कार्यक्रममा बाचुमा मिसन निकै साथ भाइ दिपेन्द्र ठिबर एकैचोटि व्यापारिक ब्रेक यानि व्यापारिक विश्राम लिन बेला हो कि तमारे एकैचोटि सर्ट कमर्सियल ब्रेक वर्जाय ब्रेकके बाचामा यही बाटो आफ्नो चाहिँ ध्यान गर्दै गरी 091 5162255 तपाईँसँग एकैचोटि यी व्यापारिक विश्राम

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: नमस्कार है
4: नमस्कार अध्यक्षज्यू के छ त तपाईँको गाउँपालिकातिरको खबर
3: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन के जादु गर्नुभयो
4: अब के जादु भन्नु हो अध्यक्षज्यू ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
3: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि
4: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
3: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
4: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
3: हुन त हो है अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
4: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त
4: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
3: ओहो बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
5: विपद बारे चासो राखौ चनाखो बनाऊ
6: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभाको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू, प्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टीकापुर योग आश्रम हल, ब्लक नम्बर 18, टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: जन्म, मृत्यु, विवाह, बसाई चढाई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: क्याश फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: छोरी
1: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: कतै भुक्छे
1: कतै बाढी
2: कतै पहिरो
3: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो
4: त्यसैले वृक्षारोपण गरौं जंगल बचाऊ भुक्छेबाट जमिन जोगाऊ
3: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश
5: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना
6: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते
5: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते
6: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते
5: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते
6: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते
5: वडा नम्बर 9 ढुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते
6: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
5: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते
6: सबै ओडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि
5: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग्यो
8: होइन चाइनाजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
7: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
8: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
9: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टीकापुर कैलाली

0: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 8:45 सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।
1: टिकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टिकापुर नगरपालिका कार्यालय टिकापुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गादेव कोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला आउनु भएको बारे जानकारी, पालिकामा सूचना प्रविधि विकासका लागि भएका कार्यबारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला आउनु भएको छ। बुधबार नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत बास्तोलालाई स्वागत गरिएको छ। सुनौ यस सम्बन्धी थप खबर।
1: टिकापुर नगरपालिकामा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतमा महिला आउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयबाट सरोवा भएर आउनुभएकी उपसचिव ममता बास्तोला बुधबार कार्यालयमा हाजिर हुनुभएको हो। प्रमुख प्रशासकीय अधिकृत बास्तोला सहित सरोवा भई टिकापुर आउनुभएको अन्य कर्मचारीलाई टिकापुर नगरपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ। स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले स्वागत गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै नेपाल सरकार र टिकापुर नगरपालिकाको यन कानून तथा नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाका काम कार्यवाहीहरू अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: यो न्यानो स्वागत गरेर मलाई मोटिभेट गर्नु भएको छ। यसको लागि यो टिकापुर नगरपालिकाको सम्पूर्ण परिवारप्रति चाहिँ धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु र कार्यवाहक नगर प्रमुखज्यू र आदरणीय नगरपालिका सदस्य जीवहरूको अगाडि मैले चाहिँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आज बहाली गर्दै गर्दा नगर कार्यपालिका र नगर सभाबाट भएका नीतिगत निर्णयहरूको चाहिँ मेरा सम्पूर्ण कर्मचारी साथीहरू मार्फत त्यसलाई चाहिँ कार्यान्वयन गर्ने र यो स्थानीय सरकारलाई सफल बनाउने सन्दर्भमा चाहिँ मेरो पूर्ण सहयोग रहनेछ भन्ने विषयमा म प्रतिबद्धता व्यक्त गर्न पनि चाहन्छु।
1: उहाँले कर्मचारीहरू राष्ट्रको सेवक भएकाले यन नियमले मिल्ने काममा सेवा गरेलाई दुःख नदिन र सौहार्दपूर्ण वातावरणमा सेवा गरेका काम गर्न माताहतका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो। सबै नागरिकको प्राथमिकता सुशासन भएकाले नगरपालिका बनाउने जिम्मा कर्मचारीको काँधमा हुने भएकाले भएका नीति नियममा रहेर काम गर्न समेत कर्मचारीहरूलाई निर्देशित गर्नुभयो।
2: सबै आम नागरिकको प्राथमिकता भनेको सुशासन, पारदर्शिता र जवाबदेहिता हो। त्यो विषयमा चाहिँ हामीमा अब कुनै किसिमको दुविधा छ भन्ने मलाई लाग्दैन। त्यही लाइनमै हामी अब तीनै तहको सरकार अगाडि बढ़िरहेको विषय पनि यहाँहरूलाई पुनः अवगत गराउन चाहन्छु। यसो भन्दै गर्दा हामीले गर्ने काम भनेको सबै काम भनेको प्रचलित ऐन कानून कार्यविधि मापदण्ड अदालतका नजिरहरू र हामीलाई प्राप्त नीतिगत निर्देशनभित्र रहेर हुनेछन्। त्यो विषयमा पनि म सम्पूर्ण साथीहरूलाई मेरो तर्फबाट आजैको मितिबाट त्यो विषयमा चाहिँ पूर्ण रूपमा सजग र सचेत हुन पनि म आग्रह गर्न चाहन्छु। यसमै भन्नुपर्दा हिजो यसरी भएको थियो अथवा यसरी गर्दा सहज हुन्छ भन्ने विषयमा चाहिँ यहाँहरू चाहिँ काहीँ पनि नचुक्नुहोला भन्ने विषय पनि मैले यहाँहरूलाई कर्मचारीको रूपमा सचेत र सजग गराउन चाहन्छु। किनभने त्यो भन्ने छुट हामीसँग छैन। अबका स्थानीय सरकारहरू स्थानीय तहहरू भनेको हाम्रो सबैको निगरानीमा छन्। नगरपालिकालाई सफल बनाउने यसको विकास समृद्धि र सेवा प्रवाह गर्ने सबै यहाँहरूले हो। मैले यहाँहरूलाई नेतृत्व गर्छु, म सहजीकरण गर्छु, समन्वय गर्छु, हामी सामूहिक रूपमा पनि जिम्मेवार हुन्छौँ। हामी सबै कर्मचारीको रूपमा व्यक्तिगत रूपमा हाम्रो कर्मचारीका आचरण अनुशासनका विषयहरू लगायत सम्पूर्ण विषयमा हामी सबै सामूहिक र व्यक्तिगत रूपमा पनि हामी जिम्मेवार हुनुपर्छ र यसको लागि पनि म सम्पूर्ण साथीहरूलाई पुनः स्मरण गराउन चाहन्छु।
1: प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरूलाई स्वागत गर्दै टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले टिकापुर नगरपालिका एउटा परिवार भएकाले यहाँ आइसकेपछि कसैलाई काखा र कसैलाई पाखा नगरी काम गर्न निर्देशन दिनुभयो।
3: हजुरहरूको कार्यकाल एकदम पूर्ण सफल एकदम सहज कसरी बन्छ? हामी जनप्रतिनिधिको तर्फबाट कर्मचारीजीहरूको तर्फबाट हजुरलाई पूर्ण रूपमा सहयोग रहनेछ र हजुरले पनि यहाँ सम्पूर्ण एक तल्लोको सिपरदेखि देखि लिएर माथिको हाकिमसम्मलाई समान व्यवहार गर्नुहोला, कसैलाई काखा कसैलाई पाखा चेपेर दुई चारजनालाई मात्र अगाडि बढेर नजानुहोला। सम्पूर्णको सुख दुःखलाई हाम्रो नगरपालिका एउटा परिवार हो, जो कर्मचारीजीहरूले काम गर्छ त्यसलाई सम्मान र जो कर्मचारीजीहरूले काम गर्दैन उहाँलाई सही सुझाव दिएर अगाडि बढ्नको लागि हजुर काम गर्नुहुनेछ।
1: टिकापुर नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत सहित 13 जना कर्मचारी सरुवा भएर आउनु भएको छ। यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको जिल्ला समन्वय समिति कालीकोटमा सरुवा भएको छ।
0: टिकापुर नगरपालिकालाई डिजिटल पालिका बनाउन थुप्रै प्रयास भएका छन्। पालिकामा सूचना प्रविधि सहज बनाउन प्रविधिको विकासमा जोड़ दिएको छ। यसका साथै नागरिकको डिजिटल पहुँच वृद्धिका लागि प्रयास गरिएका छन्। पालिकाका हरेक कार्यालयमा ई हाजिरीको व्यवस्था छ। यसै विषयमा पालिकाका सूचना प्रविधि अधिकृत सुमित कोइरालासँग कुराकानी गरेका छौं।
4: टिकापुर नगरपालिकामा सूचना प्रविधिको अहिलेको अवस्था कस्तो छ?
5: विगत 2 वर्षदेखि हेर्दाखेरि चाहिँ टिकापुर नगरपालिकामा हामीले सीसीटीभी क्यामेरादेखि लिएर ई हाजिरदेखि लिएर अरू विभिन्न प्रणालीहरू जडान गरेको छौँ। जसमध्ये पालिकाभित्रै हामीले 12 वटा क्यामेरा र प्रत्येक वडामा 1-1 वडा क्यामेरा अहिले जडान छ र ई हाजिरको सन्दर्भमा चाहिँ प्रत्येक स्वास्थ्य चौकीदेखि लिएर वडा कार्यालयमा अहिले हाम्रो चाहिँ ई हाजिरी जडान छ।
4: जस्तो अब नागरिकलाई दिने कुन कुन सेवा प्रविधि मैत्री बनाइएको छ?
5: अहिले हामीले चाहिँ कुनै फर्महरू चाहिँ हामीले विशेष गरी यो हाम्रो अनलाइन प्रणालीमा चाहिँ हामीले वेबसाइटमै चाहिँ कुनै भ्याकेन्सीहरू हुन्छ भने चाहिँ हामीले फारमहरू अनलाइनमै राखिदिन्छौँ र विशेष गरी चाहिँ हामीले ई हाजिरी चाहिँ रूपमा चुस्त दुरुस्त रूपमा चाहिँ अहिले जडान भएको छ। हाम्रो अहिले पालिकामा चाहिँ विशेष गरी चाहिँ दर्ता चलानीदेखि लिएर हाम्रो माग फारमदेखि लिएर घटना दर्ताहरू सबै अनलाइन प्रणाली छ र विशेष गरी चाहिँ हाम्रो ई हाजिरी पेपरलेस छ। हामीले माग फारमदेखि ई हाजिरीमा चाहिँ नगरेर चाहिँ शुद्ध रूपमा अनलाइन रूपमा चाहिँ हामीले जडान गरेको छौँ। बिरा स्वीकृतिदेखि लिएर काज अनि हामीले ठ्याक्कै 9 बजेबाट चाहिँ उता चाहिँ हाजिर नलग्ने र 5 बजे मात्र हाम्रो हाजिर खुल्ने गर्दाखेरि चाहिँ कर्मचारीहरूमा समयमै अफिसमा आउने कार्यालय आउने र कार्यालय अफिसमै जाने हाम्रो अहिले त्यो ट्रेन्ड चलिरहेको छ र त्यसले गर्दाखेरि चाहिँ कोही पनि कार्यालयमा चाहिँ समयमा उपस्थित भएर चाहिँ अरू कामहरू पनि चुस्त दुरुस्त भइरहेको छ। हाम्रो नगरपालिकामा मात्र नभएर सम्पूर्ण ओडामा स्वास्थ्य चौकी र अब हाम्रो विद्यालयमा पनि हाजिर प्रणाली अब जडानमा क्रममै छ। लगभग हामी 15 दिनभित्र हामी विद्यालयमा पनि हाजिर गरेर हाजिर प्राणी जोडेर चाहिँ सघाउने क्रममा छौँ।
4: यसले चाहिँ धेरै सुधार हुन्छ भन्ने अपेक्षा हो?
5: यसले धेरै कुराहरू पारदर्शी बनाउँछ भन्ने कुरा चाहिँ हामी प्रष्ट छौँ। किन भन्दाखेरि चाहिँ अब कार्यालय समयमा पुग्नुपर्ने हामीलाई चाहिँ बाध्य हुन्छ र कार्यालय समयभित्रै बसेर हामी काम गर्नुपर्ने हुन्छ र टाइममै हामी बाहिर जानुपर्ने हुन्छ अथवा चेकआउट गर्ने टाइम हुन्छ। त्यो टाइममा चाहिँ हामीले चाहिँ अरू टाइममा गरे पनि अनुपस्थिति देखाउने कारणले चाहिँ हामीले चाहिँ त्यो अहिले सिस्टम जडान गरेको छौँ। कार्यालयमा लागू भइसकेको छ, विद्यालयमा पनि हामीले 15 दिनभित्र यो सबै प्रणालीहरू लागू गरेर र तालिमहरू पनि दिएर चाहिँ उहाँलाई चुस्त दुरुस्त बनाउनेछौँ। त्यति मात्र नभएर चाहिँ हाम्रो राजस्व प्रणालीमा चाहिँ दैनिकी कति राजस्व उठ्यो र हाम्रो केन्द्रमा मात्र नभएर चाहिँ प्रत्येक वडामा कति राजस्व उठ्यो त्यो पनि हामीले पारदर्शी रूपमा हामीले वेबसाइटमादेखि लिएर हामीले फेसबुकहरूमा पनि हाल्ने सुचारू गरेको छौँ र त्यो हुनाले चाहिँ हाम्रो प्रत्येक दिन कति राजस्व उठ्यो आम नागरिकले पनि हेर्ने भएकोले चाहिँ एउटा यो पनि सुशासनको एउटा अभिन्न अङ्ग भएको छ। त्यति मात्र नभएर चाहिँ हामीले अब आउने दिनहरूमा चाहिँ टिकापुर पार्कमा चाहिँ अनलाइन प्रणालीबाट चाहिँ टिकटिङ गर्ने एउटा लक्ष्य लिएको छौँ यो वर्ष।
4: भनेपछि रसिद काट्नुपर्ने कुरालाई अन्त्य गर्ने प्रयास गर्दै हुनुहुन्छ?
5: हो, त्यसो गर्नाले चाहिँ हाम्रो राजस्व चुआउट पनि घट्नेछ र अर्को किसिमले हामीलाई अडिटिङमा पनि धेरै ठुलो मद्दत हुनेछ। किन भन्दाखेरि चाहिँ यो ठेलीहरू गन्दाले अलिकति समस्या पनि हुन्छ र हामीले घर बसी बसी पनि टिकापुर पार्कको चाहिँ अनलाइन टिकट लिन सकिनेछ अनि अर्को कुरा चाहिँ लाइनमा बस्ने समस्या पनि अलिक कम होला भन्ने कुरो हो।
4: जस्तो अर्को कुरा चाहिँ पालिकाको वेबसाइट र सामाजिक सञ्जाललाई कसरी व्यवस्थित गरिराख्नु भएको छ?
5: टिकापुर नगरपालिकाको वेबसाइटलाई चाहिँ अब अत्याधिक गर्ने वडा सचिवदेखि लिएर हाम्रो विभिन्न कर्मचारीहरूदेखि लिएर सबैको विवरण र प्रत्येक सूचनाहरू हामीले वेबसाइट र फेसबुकमा पनि हालिरहेको हुन्छौँ। यो आम नागरिकले पनि हामीले अहिले हेरिराख्नु भएको सहज सूचनाको लागि हेरिराख्नु भएको छ र टिकापुर नगरपालिकाको वेबसाइट कसैले सबैको पहुँचमा नहुन सक्छ त्यसको लागि हामीले फेसबुकहरूमा हामीले सूचनाहरू सम्प्रेषण गरिरहेको हुन्छौँ।
4: पालिकाले गरेका हरेक कार्यहरू वेबसाइटमा राख्ने प्रयास गरिन्छ।
5: प्रत्येक कार्यहरू चाहिँ हामीले पारदर्शी होस् भनेर वेबसाइटमा र फेसबुकमा चाहिँ हामीले राख्ने गरेका छौँ।
4: जस्तो डिजिटल माध्यमबाट सेवा दिँदा नागरिकलाई के फाइदा हुन्छ त?
5: पहिलो कुरा चाहिँ पारदर्शी के भइरहेको छ भन्ने आम नागरिकले पनि चासो र सरोकारको विषय हुन्छ र यो विषयमा चाहिँ आम नागरिकले पनि टिकापुर नगरपालिकाले के गरेको छ के गरिरहेको छ भन्ने कुरा चाहिँ जानकारी लिन सक्छन् र कुन ढंगले जाँदाखेरि काम सहज हुन्छ त्यो पनि बुझिरहेका हुन्छन्। त्यसो हुनाले चाहिँ हामीले चाहिँ फेसबुकहरूमा अथवा वेबसाइटमा राख्दाखेरि चाहिँ सबैलाई सूचना पहुँच हुन्छ भनेर चाहिँ हामीले राखेको। अनि अर्को कुरा चाहिँ समयमै सूचना पायो भने चाहिँ जो हाम्रो सरकारी कार्यालय धाउने समय हुन्छ समयको बचतदेखि लिएर के कस्तो कागजहरू लाग्छ अथवा समयको बचतदेखि लिएर सबै कुराहरू समयमा हुन कामहरू समयमा सम्पन्न हुन्छन् र त्यति मात्र नभएर चाहिँ समयमा चाहिँ के कुराहरू भइरहेको छ त्यो चाहिँ अपडेट हुन्छ पालिकाले गर्ने कामहरू। तथ्याङ्कमा चाहिँ विशेष गरी अस्ति हामीले एउटा कार्यक्रमहरू पनि गरेको थियौँ यो गरिब परिचय पत्र वितरण तथा गरिब पहिचान एउटा कार्यक्रम गरेको थियो त्यसले गर्दाखेरि त्यो पनि तथ्याङ्कहरू छ। त्यो मात्र नभएर विभिन्न तथ्याङ्कहरू हामीले सजिलो तरिकाले हामीले आफ्नो डाटाहरूमा राख्न सक्छौँ।
4: जस्तो यो पालिकाको महत्वपूर्ण डिजिटल तथ्याङ्कहरू हुन्छ नि त्यसलाई चाहिँ कसरी सुरक्षित राख्ने गर्नु भएको छ?
5: पालिकाको महत्वपूर्ण तथ्याङ्कको लागि चाहिँ आगामी आउँदो वर्ष अथवा हाम्रो लक्ष्य भनेको चाहिँ एउटा सर्भर किन्ने हो। त्यसको लागि चाहिँ अहिलेको व्यवस्था त्यो पछिको योजना हो तर अहिलेको लागि चाहिँ हामीले क्लाउडहरूमा सेभ गर्छौँ डाटाहरू र हामीले ब्याकअपहरू आफ्नो हार्ड डिस्कहरूमा महत्वपूर्ण कागजातहरू सुरक्षितहरू राखेको हुन्छौँ।
4: अनि अर्को कुरा चाहिँ अब जस्तो अहिले साइबर सुरक्षाको कुरा एकदम धेरै सुनिन्छ नि अनि जस्तो ह्याकिङबाट पनि अब कतिपय सरकारी सूचनाहरू त ह्याकिङको जोखिम पनि हुन्छ। हाम्रो पर्सनल कुराहरू हाम्रो जिमेलहरू वाट्सएपहरू पनि अहिले एकदम ह्याक भइरहेको जस्तो धेरै सुनिन्छ नि त यसबाट जोगिनका लागि कस्तो खालको सुरक्षा अपनाउनु भएको छ?
5: यसको लागि चाहिँ हामीले चाहिँ विशेष गरी हामीले जुन हामीले सामाजिक सञ्जालहरू जो चलाउँछौँ त्यसलाई चाहिँ एकदम महत्वपूर्ण साथ हामीले जिमेलहरू आफूले नबिर्सिने तरिकाले कुनै ठाउँ सुरक्षित राख्नुपर्छ पहिले सुरक्षा। अर्को कुरा चाहिँ डाटाहरू चाहिँ एकीकृत रूपमा चाहिँ कुनै ठाउँ संरक्षण गरेर राख्नुपर्छ। जस्तै हामीले अब सामान्यतया पासवर्डहरू राख्दै भने त्यो इजिली कसैले क्र्याक गर्न सक्छ र ह्याकिङको विषयमा चाहिँ हामीले अनावश्यक लिङ्कहरू चाहिँ क्लिक नगरेर र जे आवश्यक छ त्योभन्दा बाहेक नगरे भने चाहिँ हामीले ह्याकिङहरूबाट बच्न सकिन्छ।
4: जस्तो यस्तो सुरक्षा सम्बन्धी सचेतना चाहिँ कर्मचारीलाई दिन आवश्यक छ कि छैन?
5: त्यो चाहिँ अति आवश्यक छ। हामीले धेरै कुराहरू यहाँ पालिकामा आइसकेपछि मैले विचार गरेको चाहिँ धेरै हाम्रो कर्मचारी साथीहरूले चाहिँ सामान्य रूपमा पासवर्डहरू राखिदिने त्यस्तो इजिली क्र्याक हुन्छ र अर्को कुरा चाहिँ हामीले चाहिँ जिमेल एकचोटि युज गरिसकेपछि अर्कोचोटि युज नहुँदा चाहिँ हामीले पासवर्डहरू बिर्सिन्छौँ। त्यसलाई चाहिँ एकदम महत्वपूर्ण साथ राख्नुपर्छ किनभने जिमेलले गर्दाखेरि हाम्रो धेरै कुराहरू त्यहाँ कनेक्सन हुन्छ। हाम्रो ब्याङ्कको पासवर्डदेखि लिएर हाम्रो फेसबुकको पासवर्ड जिमेलको पासवर्ड अथवा धेरै कुराहरू त्यसैमै एकीकृत रूपमा हुने भएकोले चाहिँ यसलाई सुरक्षा चाहिँ प्राथमिकता राख्नुपर्छ।
4: अनि अर्को कुरा चाहिँ जस्तो अब यो प्रविधि प्रयोग गर्न नसक्ने अथवा चाहिँ इन्टरनेटको पहुँच नभएका नागरिकका लागि चाहिँ के गर्न सकेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ?
5: प्रविधिको पहुँच नभएको आम सर्वसाधारणहरूलाई चाहिँ अब उहाँहरूलाई के को माध्यमबाट चाहिँ जानकारी गराउन सकिन्छ? जस्तै कि हामीले मोबाइलमा म्यासेज पठाउने हो कि जस्तै विगत छ महिनामा हामीले एउटा अभ्यास पनि गर्यौँ समयमा कर दाखिला गर्नु भनेर हामीले यताबाट म्यासेज पनि सम्प्रेषण गर्यौँ। त्यति मात्र नभएर पत्र पत्रिकाहरूदेखि लिएर अन्य सामाजिक सञ्जालहरूदेखि लिएर अरू विभिन्न माध्यमबाट चाहिँ उहाँलाई सचेतना गर्ने कार्यक्रम भइरहेको छ।
4: जस्तो ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति अथवा चाहिँ डिजिटल ज्ञान कम भएका नागरिकलाई सेवा लिन कतिको सहज छ?
5: हाम्रो टिकापुर नगरपालिकामा हेरिकन सहज छ किन भन्दाखेरि हाम्रो अहिले पञ्जीकरणको कामहरू भइरहेको छ नवीकरणको काम टोल टोलमै गएर गरिराख्नु भएको छ। किन भन्दाखेरि अब वृद्धहरू चाहिँ पालिकामै आउन नसक्ने भएकोले चाहिँ उहाँहरूलाई टोल टोलमा वडा वडामा गएर नै उहाँले अध्याधिक गरिराख्नु भएको छ।
4: जस्तो आगामी दिनमा जस्तो हुन त यहाँहरूले थुप्रै प्रयासहरू गरिराख्नु भएको छ होइन यहाँले भनि पनि सक्नुभयो पालिकाले आउँछ डिजिटल पालिका बनाउनका लागि चाहिँ के गर्न चाहिँ आवश्यक देख्नु भएको छ यहाँले के गर्न चाहिँ सके होइन भन्ने लागेछ?
5: पहिलो कुरा अघि म्याडमले कुरा गर्नुभएको जस्तै एउटा डाटाको सुरक्षित हामीले डाटा कसरी सुरक्षित राख्न सकिन्छ भने भन्दाखेरि चाहिँ हामीले एउटा टिकापुर नगरपालिकामा आफ्नै छुट्टै सर्भर किनिदिन पाए हाम्रो ह्याकिङ पनि अथवा यो डाटा चोरी हुने समस्या पनि गर्थ्यो। हामीले भएको डाटाहरू हाम्रो सम्पूर्ण नगरपालिकामै सुरक्षित हुन्थ्यो। त्यसको लागि चाहिँ एउटा पालिकाको आफ्नै सर्भर किन्दाखेरि चाहिँ त्यसलाई चाहिँ महत्त्वपूर्ण रूपमा चाहिँ हामीले डाटाहरू सुरक्षित राख्न सकिन्थ्यो।
4: अनि जस्तो अहिले चाहिँ अब धेरै ठाउँमा सुनिन्छ नि मोबाइल एप अथवा चाहिँ नयाँ अनलाइन सेवा थप्ने कुराहरूको कुरा छ नि, त्यो चाहिँ कतिको योजनामा छ कि छैन, के छ?
5: योजनामा छ, किन भन्दाखेरि योचोटि संघीय सरकारले पनि हामीलाई नयाँ वेबसाइट दिएको छ। नयाँ वेबसाइटमा चाहिँ पुरानो वेबसाइटको डाटाहरूदेखि लिएर सबै नयाँ नयाँ कुराहरू थपिरहेको छ। त्यसमा चाहिँ हामीले विगतमा हाम्रो वेबसाइट हेर्दाखेरि वडाहरू त्यति क्लियर रूपमा देखिँदैन थियो, अहिले चाहिँ नयाँ वेबसाइटहरूमा चाहिँ वडाहरूको पनि पूर्ण रूपमा विवरण र कर्मचारीहरूको भएको पनि विवरण र वडामा पनि कसरी पहुँच पुर्याउन सकिन्छ भन्ने कुरा सम्पूर्ण अहिले नयाँ वेबसाइटमा छ। त्यो हामी दुई महिनामा चाहिँ हामी त्यो अध्यादेश गरेर हामी यो चाहिँ सुचारु गर्ने प्रयासमा छौँ।
4: पालिकाका नागरिकले सूचना परिधिबाट अझ सहज र छिटो सेवा पाउन आगामी दिनमा चाहिँ जस्तो कस्तो खालको परिवर्तन गर्न पाए हुन्थ्यो भन्ने यहाँलाई लागेछ सर्भर बाहेक?
5: मलाई चाहिँ मेन कुरा चाहिँ हाम्रो वेबसाइट चाहिँ चुस्त दुरुस्त र सबै कुरा विवरण वान क्लिकमा खुल्ने बनाउन पाए चाहिँ, किन भन्दाखेरि हाम्रो बाहिरको मान्छेहरूले हाम्रो टिका नगरपालिका हेर्ने भनेपछि वेबसाइटबाटै हो, जानकारी लिने भनेको नि वेबसाइटबाटै नै हो। त्यो वेबसाइटलाई चाहिँ चुस्त दुरुस्त अथवा सबै सूचनादेखि लिएर र अझ सहज रूपमा, जस्तै हामीले विपदको हेर्न चाह्यो भने विपदको अलगै पोर्टलहरू बनाएर वडाकोदेखि लिएर सम्पूर्ण शाखाको विवरणहरू सबै एकीकृत रूपमा बनाउँदाखेरि चाहिँ त्यहीँबाट नै हामीले सम्पूर्ण जानकारीहरू पाउन सक्छौँ। र त्यति मात्र नभएर चाहिँ विज्ञापनदेखि लिएर करको दायरादेखि लिएर सम्पूर्ण एकै ठाउँमा चाहिँ हामीले बनाउन पाए चाहिँ अझ आम नागरिकलाई सूचनाको पहुँच चाहिँ सरज हुन्थ्यो।
4: अहिले चाहिँ त्यस्तो गर्न सकिएको छैन,
5: अहिले चाहिँ हाम्रो पुरानो वेबसाइटमा त्यति त्यो व्यवस्था त्यो व्यवस्था अलिकति छैन। अब अहिले त्यो पुरानो व्यवस्था नभएर नै नयाँ अहिले व्यवस्था ल्याउन खोजिरहेको छ। त्यसको लागि चाहिँ हामीले चाहिँ आफै लागेर चाहिँ दुई तिन महिना चाहिँ टाइम लाग्छ होला, त्यसको लागि चाहिँ हामी पूर्ण रूपमा कार्यरत छौँ त्यसमा।
4: तपाईँले चाहिँ जस्तो अब सूचना प्रविधि अधिकृतका हिसाबले चाहिँ यो दुई वर्षमा चाहिँ आफ्नै समीक्षा गर्दाखेरि के कतिको राम्रो गर्न सके भन्ने लागेछ?
5: विगत दुई वर्ष हेर्दाखेरि चाहिँ हामीले चाहिँ पारदर्शीको हिसाबले चाहिँ हामीले सूचनाहरू सम्पूर्ण अहिले जति हाम्रो नगरपालिकामा सूचना सम्प्रेषण गर्नुपर्ने अहिले सम्पूर्ण सम्प्रेषण गरिरहेको छौँ। एसएमएसदेखि लिएर हामीले त्यति मात्र नभएर हामीले फेसबुकमा हाम्रो सूचना अरू वेबसाइटमा हामीले राख्ने कुराहरू सबै विवरणहरू प्रविष्ट गरेको छ। त्यसको लागि चाहिँ नयाँ थपको लागि चाहिँ अब नयाँ वेबसाइटहरू दिएको छ, वडाहरूको पनि विवरण सम्पूर्ण सम्प्रेषण गर्नुपर्ने छ त्यहाँ, त्यो पनि राम्रो पछि हो। र विगत दुई वर्ष हेर्दाखेरि चाहिँ गरेको काम मध्ये चाहिँ सबभन्दा हामीले गर्न खोजेको चाहिँ एउटा चाहिँ ई हाजिरी थियो, सबै वडामा पहिला थिएन र कार्यालय पनि थिएन, र अहिले चाहिँ त्यो पूर्ण रूपमा सुचारु छ र केही विद्यालयमा बाँकी छ, त्यो जडान क्रममा छ, सायद हामी 15-20 दिनमा पनि भ्याउँछौँ होला। र ओभरअल हेर्दाखेरि चाहिँ दुई वर्षमा चाहिँ ठिकै गरे जस्तो लाग्छ।
4: हुन्छ, समय दिनुभयो कुराकानीका लागि, यहाँलाई धेरै धेरै धन्यवाद।
0: कार्यक्रममा अब पालो जनमतको। टिकापुर नगरपालिका वडा नम्बर एक सबैभन्दा ठूलो वडा हो। वडामा अन्य वडा भन्दा बढी सेवाग्राही आउँछन्। आजको जनमतमा वडामा सेवा लिन आएका केही नागरिकलाई सेवा कस्तो पाउनुभयो भनी सोधेका छौं।
6: मेरो नाम धीरजा रावल, म टिकापुर एक ज्योतिनगर बस्छु। अनि टिकापुर एकमा अहिले धेरै राम्रो सुविधा भएको छ, धेरै लाइन लाग्नु पर्दैन, 5-6 दिनमा बन्ने काम एकै दिनमा बनिरहेछ। वडा अध्यक्ष धेरै राम्रो हुनुहुन्छ, सबैको हाम्रो समस्याहरू बुझिदिनुहुन्छ, राम्रोसँग समस्या जे भन्यो हामीले मान्नुहुन्छ। अनि अहिले राम्रै सुविधा भइरहेछ, धेरै खुसी लागेको छ, पहिलाको अवस्था भन्दा अहिलेको अवस्था धेरै राम्रो छ।
7: नमस्कार, मेरो नाम चाहिँ बिन्ता तिमल सिन्हा। अनि हाम्रो वडा कार्यालयमा चाहिँ हामीलाई सहज हुने भनेको अब जनचेतनामूलक कार्यक्रमहरू फैलाउँदै आएको छ, अनि हामीलाई नागरिकताले जन्म दर्ताको लागि सुविधा पाइरहेको छ, घरमा बसेको बेरोजगारीहरूलाई रोजगार गर्ने काम पनि गरिरहेको छ, अनि हाम्रो लागि किशोर किशोरीको लागि पनि केही सुविधा दिइरहेको छ, हाम्रो लागि पनि बढी सुविधा हुन्छ।
8: नमस्कार, मेरो नाम तुलसी तिमिल सिन्हा। अनि ओडामा हामीहरूलाई धेरै सुविधा मिलिरहेछ, विवाह दर्ता, नागरिकता अनि सुत्केरीहरूका लागि पनि धेरै सुविधा भइरहेछ। अनि अहिले जग्गाको घरहरूको कर तिर्नका लागि पनि हामी ओडामै सुविधा दिइरहेछ, हामीले जिल्लामा यसो ओमा जानु परेको छैन, ओडामा सुविधाहरू धेरै पाइरहेछ, त्यही भएर हामीलाई खुसी लागेछ ओडामा।
9: मेरो नाम गङ्गानाथ, म सूर्योदय नगर टोलको उपाध्यक्ष। हामी सूर्योदय नगर टोलबाट वडा कार्यालयमा आथ्यौँ टोलको नवीकरण गर्नको लागि। त्यहाँ नगरपालिकामा नवीकरण अनि विवाह दर्ता, जन्म दर्ता, सब मृत्यु दर्ता सबै हुन्छ, सबैजना आउनुहोला, त्यहाँ राम्रो सेवा सुविधा छ, त्यहाँ वडा अध्यक्ष ज्यू पनि राम्रो हुनुहुन्छ।
0: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
10: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते।
10: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते।
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते।
10: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते।
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते।
10: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते।
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते।
10: र वडा नम्बर 7 छत्तीस शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
11: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
12: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
11: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
12: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
11: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
13: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
11: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
12: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
14: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
11: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
14: तपसिल
11: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
14: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
11: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
14: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
11: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
14: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091560122 सम्पर्क गर्नुहोला।
11: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
1: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं। आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
11: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
11: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
11: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
11: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
11: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
11: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।
15: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
16: यो ओसीएमसी भनेको के आयो फेरि?
17: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
16: ओसीएमसीले के सहयोग गर्छ त?
17: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
18: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcTikapur@gmail.com।

0: भेटे कसो कालले छिटो नलाग्यो
1: होइन चाइनेजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018188, 98485015 56 र 98486134.
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने पट्टा नि पैना त
3: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आतु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बना कान से के कतरा सुघर बना कान लबाटी
3: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41 208 98486 39 261।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नु है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौ, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ, कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: कितना ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फैन जहां फैन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश कितना ले लीते कैश कितना ले लीते
2: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
3: के तपाईलाई थाहा छ
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
3: हो र
4: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
3: के छ त विकल्प
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं
3: बिस्तारै गर्दा हुँदैन
4: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो डर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 67 28 25।

के तपाई पनि यसरी नै आफ्नो स्वर सम्पूर्ण श्रोताहरू माझ पस्कन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सम्झिनुहोस् कार्यक्रम ल तपाई गाउनुहोस्लाई। हजुर, हरेक हप्ताको शुक्रबार दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म तपाईँहरूकै आफ्नै सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न र सहभागिता जनाउन नछुटाउनुहोला। कार्यक्रम ल तपाईँ गाउनुहोस्।

0: ओहो उमेर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: लेलीते
1: एंसल पैक किलीते
2: जहिया फेन जहां फेन पैक खरीद करी 40% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक लेलीते कैश फिर तक लेलीते
2: एंसल पैक किलीते शर्त लागू हुई एंसल नेपाल के लग
3: घर त जेन्टेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाई काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मुनियमको झ्याल ढोका बनाउनुहोस् न
3: ए हो त कहाँ पाइरहेछ दिदी अल्मुनियमको झ्याल ढोका
4: कहाँ हुनु भाई टिकापुरमा जमरा पारी छ नि मिलन अल्मुनियम ग्लास हाउस त्यही जानु होला नि
3: अब त म ढुक्क
5: मिलन अल्मुनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
4: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली
6: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना
7: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ
6: तपसिल
7: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी
6: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी
7: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
6: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो 2 प्रति
7: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
6: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
8: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका ठिरोको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौ, चनाको बनौ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: आई बुढल्ला सुन्टो कि नै वानन्डे गुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी न पट्टा नि पैना त
5: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
4: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुघर बना कान ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार
7: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ
6: आरोग्य मेडिकलमा पाइने सेवाहरू
7: दीर्घ रोगीहरू उच्च रक्तचाप मधुमेह थाइराइड दम सीओपीडी
6: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा
7: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार
6: महिलाका समस्या गायनोलोजिकल समस्या गर्भावस्थाको जाँच
7: सामान्य रोग ज्वरो खोकी पेट दुखाई लगायतको उपचार
6: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन
7: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ
6: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म
6: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभाको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू प्रतिनिधिहरू राजनीतिक दलका प्रतिनिधिहरू पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टीकापुर योग आश्रम हल, ब्लक नम्बर 18, टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।
1: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
2: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, एमबीबीएस, एमडी, इन्टरनल मेडिसिन, डीएम, कार्डियोलोजी।
3: डाक्टर आउने दिन यही भदौ 6 गते शनिबार, समय बिहान 10 बजेदेखि
2: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
1: उपचार हुने समस्याहरू:
2: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
1: साथै मुटुको इको, रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 छ र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
0: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। सञ्चालक दुर्बा सुनार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तेज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: सुरक्षित जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिममा सर्पदंशको उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव हुँदै औषधि अभावले उपचारमा समस्या। कैलालीमा जापानिज इन्सेफलाइटिसबाट 7 जना संक्रमित। लामखुट्टेको टोकाईबाट बस्ने उपाय अपनाउनु पर्नेमा जोड। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राज्य प्रशिक्षण केन्द्र टीकापुरमा भदौ 7 गते रक्तदान कार्यक्रम आयोजना हुने र 1 महिनामा बजेट पुनर्लेखन र पारित गर्ने मुख्यमन्त्री भट्टको घोषणा। खोज खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेशमा सर्पदंशको उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम अर्थात विष विरूद्धको औषधिको अभाव भएको छ। औषधि अभाव भएपछि यहाँका स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीहरूको उपचारमा समस्या हुन थालेको छ। थप खबर दिपेन्द्र भट्टराईबाट।
1: प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पनि औषधिको अभाव रहेको छ भने सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा रहेको औषधिको मौजदात पनि घट्दै गइरहेको छ। 6 महिना अघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा 500 भाइल औषधि आएको थियो। त्यो औषधि पहिले नै सकिएर त्यसपछि प्रदेशभित्रका विभिन्न जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा मौजदात रहेको संकलन गरेर ल्याएको औषधि पनि अहिले सकिन लागेको छ। पहिले ल्याएको सबै औषधि सकिएर पछि संकलन गरेको औषधि पनि सकिने अवस्थामा पुगिसकेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा अहिले 70 भाइल मात्र औषधि मौजदात रहेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा कोल्ड असिस्टेन्ट ट्विंकल कुवर।
2: एएसबीसी अब आएको 4-5 महिना जति भएको। सुरुमा हाम्रो 500 भाइल चाहिँ विभागबाट प्राप्त भएको थियो। बीचमा फेरि स्टक आउट भयो अनि माथिबाट पनि नआउने कुरा भयो र माथिबाट पत्रचार पनि भयो। तपाईँहरू आफ्नो प्रदेशमा कता बढी छ रिकल गरेर आफै रिभर्स मेकानिजम अप्नाएर चाहिँ यसरी क्यास म्यानेजमेन्ट गर्नु। अहिले औषधि चाहिँ आउँदैन, अलिकति टाइम लाग्छ भन्ने पत्रचार भएको कारणले गर्दा चाहिँ हामीले जिल्लाहरूबाट चाहिँ जहाँ जहाँ स्टक छ त्यहाँबाट ल्याएर चाहिँ केस म्यानेजमेन्ट गरेको थियौँ। हामीले लगभग 320 पाइप जति चाहिँ हामीले रिभर्स गरेर राखेको थियौँ अनि त्यसपछि चाहिँ हाम्रो सेफ्टीमा 3-4 वटा केस चाहिँ एडमिट भएको कारणले गर्दा हामीले चाहिँ लगभग 200 जति चाहिँ हाम्रो सेफ्टी गयो। त्यसपछि फेरि 30 भाइल चाहिँ महाकाली दियौँ अनि 20 भाइल चाहिँ टिकापुर दियौँ। यसरी चाहिँ हामीसँग अहिले चाहिँ 70 भाइल जति स्टक हुनुपर्छ। त्यस भयो भने तुरन्तै पठाइहाल्नुपर्छ।
1: कुँवरका अनुसार अहिले पनि दैनिक जसो सर्पदंश भइरहेकाले औषधिको अभाव भइरहेको छ। एकजना सर्पदंशका बिरामीलाई कम्तीमा 10 भाइल औषधि पर्ने भएकाले अहिले केन्द्रमा मौजदात रहेको 70 भाइल औषधि पनि चाँडै सकिने देखिएको छ। सर्पले टोकेको विष विरूद्धको औषधि प्रदेशले खरिद गर्न नमिल्ने सिधै केन्द्रबाट आउने भएकाले पनि यहाँ आपूर्तिको समस्या भइरहेको छ। यसका लागि संघीय मन्त्रालयको स्वास्थ्य सेवा विभागमा खबर गरिरहेको र अबको 15 दिनमा औषधिको आपूर्ति हुने आश्वासन पाएको पनि असिस्टेन्ट कुँवरको भनाई छ। यो 15 दिनभित्र कतै धेरै व्यक्तिलाई सर्पले डसेको अवस्थामा अझै समस्या हुने देखिएको बताउनुहुन्छ असिस्टेन्ट कुँवर।
2: अहिले चाहिँ केसहरू एएसबीको बढ्दै गइरहेको अवस्था छ। दिन प्रतिदिन हामीसँग एएसबीको स्टक चाहिँ पर्याप्त मात्रामा छैन। हाम्रो एएसबी चाहिँ हामीले खरिद गर्न मिल्दैन, त्यो सेन्टरबाट नै आउँछ। त्यही भएर अहिले चाहिँ अब सेन्टरमा पनि हाम्रो खरिदको प्रक्रियामा चाहिँ अलिकति ढिलाइ भएका कारणले गर्दा चाहिँ सेन्टरबाट पनि आइरहेको छैन। एएसबीको आपूर्तिलाई हेर्नुपर्दा चाहिँ अब भ्याक्सिनको डिमान्ड चाहिँ छ, एएसबी चाहिँ अब डिमान्डेड छ, तर सप्लाई चाहिँ पर्याप्त मात्रामा भइरहेको छैन।
1: टिकापुर अस्पताल पनि सर्पदंशको औषधिको अभाव भइरहेको छ। टिकापुर अस्पताल अहिले 40 भाइल मात्र औषधि मौजदात रहेको छ। यो 40 भाइल 4 जनालाई प्राथमिक उपचार गर्न मात्र पुग्ने र त्यो भन्दा बढी बिरामी आएमा समस्या हुने देखेको बताउनुहुन्छ टिकापुर अस्पतालका खोप शाखा प्रमुख मोहन सिंह साउद।
3: असोजसम्म यो सर्पको टोकेका आउँछन्। असोजपछि कार्तिकलाई चाहिँ अलिक चिसो दिन भएपछि अलिक कन्फर्म हुन्छ। अहिलेको त अब 4 जनालाई मात्रै हुने हो प्राथमिक उपचार। पहिले सुरुवातमा 4 जनालाई हुने हो अनि अब अनि त्यसपछि 4 जनाभन्दा बढी आयो भने अलिक फेरि समस्यै पर्ने हो। हामी कमसेकम 5-6 जनाको स्टक राख्नुपर्ने हाम्रो जरुरी हुन्छ। लगभग अब भदौ भर्खर लागेको छ, भदौ असोजसम्म यो यसको प्रकोप हुन्छ।
1: अझै पनि असोज महिनासम्म यहाँ सर्पदंशका बिरामीहरू आउने भएकाले औषधिको आपूर्ति चाँडो हुनुपर्ने देखिन्छ। यसलाई मध्यनजर गरेर नेपाल सरकारको स्वास्थ्य सेवा विभागले चाँडो औषधि खरिद गरेर सम्बन्धित क्षेत्रमा पठाउनु पर्ने देखिन्छ।
0: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट पुनर्लेखन गर्ने भएको छ। प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको बजेटलाई पुनर्लेखन गरेर पारित गर्ने सरकारको तयारी छ। मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा बजेट पुनर्लेखन गर्ने जानकारी दिनुभएको हो। उहाँले बजेट पुनर्लेखनका लागि केही चाड पर्वका दिन बाहेक अन्य विधाका दिनमा समेत मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय खुला राखेर काम अघि बढ़ाइने बताउनुभयो। मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसार बजेट पुनर्लेखन गरी पारित गर्नुपर्नेमा जोड़ दिनुभयो। बजेट कार्यान्वयन गर्नुपर्ने समय एक महिना मात्रै बाँकी रहेकाले पुनर्लेखन पारित र कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ थियो। उहाँले आफ्नो नेतृत्वको सरकारले विकासलाई कुनै निश्चित क्षेत्र वा शहरमा मात्र केन्द्रित नगरी प्रदेशका पहाड़ हिमाल र तराईलाई सन्तुलित समानुपातिक र समावेशी ढंगले अघि बढ़ाउने बताउनुभयो। भौतिक पूर्वाधारसँगै शिक्षा स्वास्थ्य खानेपानी सरसफाई आर्थिक सामाजिक तथा मानव विकासलाई पनि प्राथमिकतामा राखेर बजेट पुनर्लेखन गरिने स्पष्ट पार्नुभयो। खोज खबरमा एकछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
4: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभाको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू प्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टीकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।
5: ल यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म पनि जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। कैलालीमा जापानिज इन्सेफलाइटिस 7 जनामा संक्रमण पुष्टि भएको छ। इन्सेफलाइटिस संक्रमण पुष्टि भएकामा धनगढ़ीका 3, गोडागोडीका 2 र लम्कीका 2 जना रहेका छन्। थप खबर आकाश चौधरीबाट।
8: स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार कैलाली जापानिज इन्सेफलाइटिसको जोखिममा रहेको, अहिलेसम्म 7 जनामा संक्रमण पुष्टि भएकाले सतर्कता अप्नाउन आवश्यक रहेको छ।
9: अहिले हेर्ने भने यो आर्थिक वर्षमा चाहिँ कैलालीमा 7 वटा केस जापानिज इन्सेफलाइटिसका चाहिँ रिपोर्टिङ भएको छ होइन, जसमा धनगढ़ीमा 3 वटा केस छ भने पनि घोडाघोडीमा 2 वटा केस र लम्कीचुरामा 2 वटा केस छ।
8: नेपालमा कार्तिक महिनासम्म जापानिज इन्सेफलाइटिस जीआई अर्थात मस्तिष्क ज्वरोको संक्रमण उच्च हुने जोखिम रहन्छ। संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको समयमै पहिचान र उपचार नगरेमा मस्तिष्क सुन्निने, पक्षघात, कोमामा जाने र मृत्यु हुनेसम्मको अवस्था हुने चिकित्सकहरू बताउँछन्। संक्रमित सुंगुर, बंगुर, हाँस, बकुल्ला, घोडा वा जंगली चरालाई टोक्दा भाइरस बोकेको हुन्छ र त्यस पश्चात मानिसलाई टोक्दा संक्रमण फैलिन्छ। मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन। क्युलेक्स जातको खैरो र लामो खुट्टा भएको लामखुट्टे साँझ पख र झिसमिसे बिहान बढ़ी सक्रिय हुने भएकाले उक्त समयमा सावधानी अप्नाउनु पर्ने कुँवरको भनाइ छ।
9: जापानिज इन्सेफलाइटिसको हकमा भन्ने हो भने यो सुँगुर, बंगुर र विभिन्न खालका चराचुरुङ्गी पशु पक्षीबाट लामखुट्टे हुँदै मान्छेमा सर्ने खालको रोग भएको भएर अब कसैले यदि चराचुरुङ्गी त्यसै गरी कुखुरा हाँस पालन, बंगुर, सुँगुर पालन गर्नु भएको छ भने घरबाट चाहिँ निश्चित दायरामा व्यवस्थित तरिकाले पालन गर्न पर्यो होइन, त्यसमा काम गर्ने मान्छेले व्यक्तिगत सरसफाइका कुरामा अलि बढी विशेष ध्यान दिन पर्यो र यस्तो टाउको दुख्ने, ज्वरो आउने अथवा यो जापानिज इन्सेफलाइटिस डेङ्गुसँग सम्बन्धित कुनै लक्षण चिन्ह देखा पर्यो भने तुरन्तै स्वास्थ्य संस्थामा गएर चाहिँ उपचार गराउने खालका कार्यहरू गर्यो भने यसलाई अलिकति व्यवस्थित गर्न सकिन्छ र समयमै पहिचान गरियो भने त्यो त्यति कम्प्लिकेटेड हुँदैन कि जटिलता हुँदैन हामीलाई पनि व्यवस्थापन गर्न सहज हुन्छ।
8: गत वर्षको तथ्याङ्क हेर्दा लामखुट्टेको टोकाईबाट औंलो डेंगु स्क्रब टाइफस हात्तीपाइले जापानिज इन्सेफलाइटिस जस्ता रोगहरूका बिरामी बढ्दै गएका छन्। यस्ता खाले रोगबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बस्ने उपायहरू अप्नाउनु पर्ने धानखेत पानी जमेको क्षेत्र तथा सुंगुर वा हाँसको फर्म नजिकका बस्तीहरू बढ़ी जोखिमयुक्त हुने भएकाले सरसफाईमा ध्यान दिने सतर्कता अप्नाउनुका साथै व्यवस्थित गर्नुपर्ने उहाँको सुझाव छ।
9: लामखुट्टे लगायतका जति पनि भेक्टर छन् त्यो नियन्त्रण गर्नको लागि सबैभन्दा उत्तम उपाय भनेर चाहिँ वातावरणीय सरसफाईका कुराहरू हुन् कि घर वरिपरि सरसफाई राख्ने होइन पानीहरू जम्न नदिने के कुराले चाहिँ लामखुट्टेको नियन्त्रण गर्छ त्यस्ता खालका गतिविधिहरू गर्ने कुरा हो।
8: टिकापुरमा लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट बच्नका लागि स्वास्थ्य शाखाले समुदायमा सरसफाई र स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना जगाउने गरेको छ। पालिकाले महिला स्वास्थ्य स्वयंसेविका मार्फत शिक्षा दिने र टोल विकास संस्थासँग सहकार्य गरेर सरसफाई गर्ने कार्यमा सहभागी गराउने गरेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताउनुहुन्छ।
10: नगरपालिका अन्तर्गत हामीले लामखुट्टे नियन्त्रणको लागि प्रयास महिला स्वयंसेविका मार्फत हामीले सरसफाई गर्ने सँगसँगै उनलाई अब समुदायका मान्छेलाई विशेष गरेर त्यो झुलको प्रयोग गर्ने लामबाला लुगाहरू लगाउने आफ्नो घर आँगन सरसफाई गर्ने त्यो कुरामा उहाँले हामीले स्वास्थ्य शिक्षा प्रदान गर्ने जिम्मा दिएको छ। सँगसँगै अब हामीले टिकापुर नगरपालिकाभित्र रहेका टोल विकास संस्था मार्फत पनि टोल विकासका चाहिँ हामीले पदाधिकारीलाई तालिम दिएर अभिमुखीकरण गरेर उहाँलाई डेंगू लगायत अन्य अहिले जापानिजको समस्या छ मलेरियाको समस्या छ कालाजारको समस्या छ टिकापुरमा यी विभिन्न चाहिँ कीटजन्य रोगलाई व्यवस्थापन गरेर उहाँलाई त्यो बारेमा सचेत हुने त्यो अनुसारमा अगाडि बढ्ने र चाहिँ त्यस्तो केही भइहाल्यो भने पनि लामखुट्टेको टोकाईबाट तुरन्त चाहिँ स्वास्थ्य संस्थामा उपचारमा आउने आफ्नो जग्गा जाँच गर्ने र चाहिँ रोग अनुसारको उपचार गर्ने भनेर हामीले त्यो प्रयास गरिरहेका छौँ।
8: जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी पनि लामखुट्टेको टोकाईबाट बस्न नागरिकलाई स्वास्थ्य र सरसफाई बारे सचेत गराउने गरिएको बताउनुहुन्छ।
11: जानकी गाउँपालिकामा अब यो बेला बरसातको समय भएको हुनाले खाल्टाखुल्टीमा पानी पनि जम्छ त्यस कारणले गर्दाखेरि खाल्टाखुल्टीमा मच्छरहरू अण्डा नपालन भनेर त्यो खाल्टाखुल्टी पुर्ने देशको स्वयंसेविकाहरूलाई पनि परिचालन गरेको छ। स्वयंसेविकाहरू आमा समूहमा र आफ्नो समुदायमा त्यहाँनिर नजिकैको हुन्छ नि त्यो समूहमा गएर उहाँहरू सचेतनामूलक कार्यक्रमहरू गर्नुहुन्छ र लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने कार्यक्रम स्वास्थ्य संस्था र स्वयंसेविकाहरू मिलेर आफ्नो वरिपरि सबै खाल्टाखुल्टीहरू पुर्ने पानी जम्न नदिने त्यस्ता किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ भने विद्यालयमा विद्यालय नर्सहरू लामखुट्टे र त्यो अचेल होइन फोहोरले गर्दा सरसफाई गर्नुपर्छ फोहोरले गर्दाखेरि तमाम किसिमको रोग लाग्छ जस्तै अब हैजा झाडा पखाला आउरग टाइफाइड जापानिज इन्सेफलाइटिस लाग्छ भनेर उहाँहरूलाई स्कूलमा कक्षा पनि लिँदै हुनुहुन्छ विद्यालय नर्सहरू।
0: ब्रह्मकुमारी स्तरीय विश्वविद्यालय राज्य प्रशिक्षण केन्द्र टिकापुरमा भदौ 7 गते रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। समाजसेवा प्रभागको आयोजना तथा ब्रह्मकुमारी विश्वविद्यालयको समन्वयमा ज्ञान योग र पवित्र भावनाका साथ रक्तदानले अमूल्य जीवन बचाउने मात्र नभई जीवनमा आशा प्रेम करूणा र उज्यालो फैलाउँछ भन्ने सन्देश दिन राज्योगिनी दादी प्रकाशमणिको पुण्य स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गर्न थालिएको हो। भदौ 5 गतेदेखि 9 गतेसम्म नेपाल र भारतका ब्रह्मकुमारी केन्द्रमा एकैसाथ रगत संकलन गर्न थालिएको छ। गत वर्ष पनि देशैभरी रक्तदान कार्यक्रम भएको थियो। यस वर्ष विरत रूपमा टिकापुर दुर्गौली लगायतका सबै शाखामा रक्तदान कार्यक्रम गर्न थालिएको ब्रह्मकुमारी सीता तिमिर सेनाले जानकारी दिनुभयो।
12: यो रक्तदान कार्यक्रम पूरा भारत पूरा नेपाल जति पनि हाम्रो केन्द्रहरू छन् यो कार्यक्रम 5 गतेदेखि 9 गतेसम्म यो आयोजना गरिएको छ र कहीँ आफ्नो आफ्नो अनुसार टाइप परेको आफ्नो आफ्नो डेट अनुसार यो कार्यक्रम राखिएको छ। हामी चाहिँ 7 गते आइतबार 7 गते 11 बजेदेखि 4 बजेसम्म टिकापुर ब्रह्मकुमारीको आफ्नै भवनको हलमा यो कार्यक्रमको आयोजना गरिएको छ। धेरैभन्दा धेरै रगत संकलन गर्ने लक्ष्य छ र गत वर्ष पनि लगभग 1 करोड़ युनिट रगत संकलन भएको थियो। रक्तदान जीवनदान पहिला यो भन्दा पहिला त गरेथेनौ र गत वर्षदेखि हामीले यो निरन्तरता अवधिमा हाम्रो ईश्वरी विश्वविद्यालयको युवा प्रभागले यो रक्तदान कार्यक्रमलाई आयोजना गरेको हो र यो विशेष कार्यक्रम रक्तदान कार्यक्रम हाम्रो संस्थाको पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणि ज्यूको 19 स्मृति दिवसको उपलक्ष्यमा उहाँ दादी यति सरल समाज जति उहाँले संस्थामा उहाँको अहम भूमिका रह्यो त्योभन्दा उहाँलाई बाहिर पनि उहाँको सामाजिक रूपमा पनि समाज सेवामा पनि उहाँ अहम भूमिकामा रहनुहुन्थ्यो।
0: कैलालीको धनगढ़ीमा अवैध सामान सहित एक महिला पक्राउ परेकी छिन्। धनगढ़ीको महानगरपालिका साथ देवरियाकी 38 वर्षीय निर्मला जोशी अवैध सामान सहित पक्राउ परेकी हुन्। जोशीले घरमा भण्डारण गरिराखेको अवस्थामा अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 1,42,000 बराबरको कुर्ती धोती गाउन लगायतका सामान दिउँसो जिल्ला प्रहरीकारले कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले करिब 13 महिनापछि स्टिङ अपरेशन सञ्चालन गर्दै घुससहित एकजनालाई पक्राउ गरेको छ। अख्तियारको कञ्चनपुर स्थित कार्यालयले कैलालीको गौरीगंगा नगरपालिका 4 रहेको कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई बिहिबार 2,00,000 रूपियाँ नगदसहित पक्राउ गरेको हो। अख्तियार कञ्चनपुरका प्रवक्ता चेतराज भट्टका अनुसार विद्यालयमा कार्यरत कर्मचारीलाई सेवा सुविधा वृद्धि गरिदिने प्रलोभन देखाउँदै बमले रकम मागेको सूचना प्राप्त भएपछि आयोगले स्टिङ अपरेशन सञ्चालन गरेको थियो। सोही क्रममा उनलाई धनगढ़ी 1 रहेको एक डेयरी पसलबाट रकमसहित नियन्त्रणमा लिएको हो। यसअघि गत वर्ष 5 साउनमा अख्तियारले कैलालीका सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई 7,31,000 रूपियाँ नगदसहित पक्राउ गरेको थियो। त्यसपछि करिब 13 महिनासम्म कञ्चनपुर स्थित अख्तियार कार्यालयले भ्रष्टाचारमा संलग्न कर्मचारी बिचौलिया अन्य व्यक्तिलाई नगद तथा भौतिक घुससहित पक्राउ गरेको थिएन। खोज खबरमा एकैछिनको विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
13: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
14: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
15: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
14: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
15: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
16: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 98484273059।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कैलाली बर्दगुरिया गाउँपालिका 3 स्थित लालीगुडा सामुदायिक जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर 43 वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको घटनामा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। भदौ 2 गते दिउँसोको शिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जंगली बन्देललाई गोली हान्ने क्रममा गोली विश्वकर्माको दाहिने छातीमा लागेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको उपचारका लागि लैजाने क्रममा सड़कमा मृत्यु भएको थियो। घटनापछि शवलाई जंगलमा लगेर राखी भागेको आरोपमा मृतकका भाइ गणेश विश्वकर्माले दिएको जाहेरीका आधारमा कृष्णबहादुर बुढा क्षेत्री र राकेश दगोरा थारूलाई प्रहरीले पक्राउ गरेको हो। खोज खबरमा अब पालो जनावाजको। स्थानीय तहका वडा कार्यालयमा धेरै कामहरू हुने गरेका छन्। आजको जनावाजमा हामीले वडा कार्यालयको सेवा कस्तो लाग्यो भनी जानकी साथका सेवाग्राहीलाई सोधेका छौं।
17: सीताराम गोलहौरी यहाँ जन्म रक्त बनो बढ़िया बा बढ़िया लागत आई थी तो फटाफट काम हुईते रहत।
18: निर्मला कुमारी चौधरी गोलहौरी ये जन्म रक्त बनाए तो हमने साँची बैठा लत मरहे लागत ज्या काम करे आई न तो काम बन जीना चुनाई हुई ना बेर बेर दौड़ना काम सफल रहत।
19: प्रियंका चौधरी गोलौरी भैया खुचा साखी बैठा लत ठीक लागत मजा से कह देते है वारा कार्यालय में ना हो दिक्कत ठीक लागत आई थी तो हाँ खुशी आती कब कब नाश्ता वास्ता दे देते है छह 7 जाने आलिए पारी नाश्ता दे ले रहे हैं गुंजाइश नहीं हो कभी बात तो खुशी बाटी।
20: साधुराम थारू चौधरी गोलौरी जन्म डरता बनाए तो दादा अपन नटीवक साक्षी बैठा लू आयो अपन मालपोर बुझाई अभी तो वारा से पहिना हमार सचिव का हुन्छन् गठेगिलबाट है त्यो अब 15 गते देखले नै मजा त मजा लागत मलाई एकचोटि नै मजा लागत मोरबिटी अपाङ भन त्यो एकचोट पहिले पहिले सामान यहाँ सामान नै मिल्छ त्यो त नि अच्छा नै लाग्छ गरिब लड्कन गरिब के लड्कन अपाङ लड्कन बढी सिकेर गर्लस सुझाव बा हजुर
0: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ। समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान 11 बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। समितिले बैठकका एजेण्डा बारे भने केही बताएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरबाका नेता कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसद दलका नेता उद्धव थापालाई गरिएको कार्यवाहीप्रति आपत्ति जनाउनु भएको छ। बिहिबार बसेको रापरबाको कार्य सम्पादन समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता थापाले उद्धव थापालाई जबरजस्ती कार्यवाही गरेको भन्दै आफ्नो असहमति रहेको बताउनुभयो। संसद दलको नेता उद्धव थापामाथि गरिएको कार्यवाहीको निर्णय पार्टीको विधि विधान र पद्धति विपरीत र हतारमा जबरजस्ती लादिएको उहाँको तर्क थियो। बाजुराको गौमूल गाउँपालिकामा 10 सयको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गौमूल 2 मलिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष हरूबहादुर रोकायाले उद्घाटन गर्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसूरमा मुद्दा दायर गर्यो। भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम बिगो जरिवाना र पैसादायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भयो। अधिकारीसँगै नाम जोडिएर आएका ठेकेदार नवीनराज बस्नेत विरूद्ध भने अख्तियारले मुद्दा दर्ता गरेन। अख्तियार सम्बद्ध स्रोतका अनुसार उनका हकमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुसन्धानका लागि सिफारिश गरिएको थियो। अहिले यही विषयमा बस्ने विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन शुरू गरेको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सुदूरपश्चिममा सर्पदंशको उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव औषधि अभावले उपचारमा समस्या हुँदै कैलालीमा जापानिज इन्सेफलाइटिसबाट 7 जना संक्रमित। लामखुट्टेको टोकाईबाट बस्ने उपाय अपनाउनु पर्नेमा जोर। ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय राज्य प्रशिक्षण केन्द्र टिकापुरमा भदौ 7 गते रक्तदान कार्यक्रम आयोजना हुने र 1 महिनामा बजेट पुनर्लेखन र पारित गर्ने मुख्यमन्त्री भट्टको घोषणा। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
2: सूचना
21: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
2: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलालीको आयोजना र सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
21: शिविरमा पाइने विशेषज्ञ सेवाहरू
2: स्त्री रोग विशेषज्ञ सेवा,
21: बाल रोग विशेषज्ञ सेवा,
2: जनरल फिजिसियन सेवा,
21: जनरल सर्जरी सेवा।
2: शिविर हुने मिति यही भदौ 7 गते आइतबार।
21: स्थान मोहनयाल मावि भजनी।
2: समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।
22: ए सन्तेगियामा पर कान्छाशालाको बिहाको न्युज आएको छ। कसो त जाने विचार छ कि नै त?
23: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन। जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
22: यतिका लागि त सामुएल दोलत बनेको है? बरु अहिले जाउँ, 1-2 दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
23: आज त सन्त्याका बाले मनकै पुरो हर्यो। हट त बाई जाउँ।
24: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार। सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
7: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
7: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
7: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
7: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
7: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
7: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
7: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन यही भदौ 6 गते शनिबार समय बिहान 10 बजे देखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, श्वास लिन गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-1828।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी, न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

के तपाईँ पनि यसरी नै आफ्नो स्वर सम्पूर्ण श्रोताहरू माझ पस्कन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सम्झिनुहोस् कार्यक्रम ल तपाईँ गाउनुहोस् लाई। हजुर, हरेक हप्ताको शुक्रबार दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म तपाईँहरूकै आफ्नै सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न र सहभागिता जनाउन नछुटाउनुहोला कार्यक्रम ल तपाईँ गाउनुहोस्।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: मैलो चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरौला रोड, टीकापुर, कैलाली।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101
1: मेगाहर्ट्ज। नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा, अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप, अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाई।
2: हाम्रो केही पनि कहीँ कतै आग्रह पूर्वाग्रह केही पनि छैन। कानूनले दिएको अधिकारलाई सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन।
1: ग्यास सिलिण्डर अब ट्र्याकिङमा एक वर्षभित्र प्रणाली व्यवस्थित गर्न निर्देशन। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन। नेपाल सहित चार देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता।
3: सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डाटाहरू इन्फर्मेट हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एक्युरेसी चाहिँ बढी हुन्छ क्या।
1: तीन वर्षीय बालिकाको हत्या प्रकरणमा बारामा प्रदर्शन, न्यायको माग गर्दै राजमार्ग ठप्प। बागमतीमा सरकार विस्तार, मन्त्रालय बाँडफाँड भने अझै टुंगिएन। थापामाथिको कार्यवाहीले राप्रपाभित्रै मतभेद चर्कियो।
4: उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
1: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले समाजको संवेदनशीलता मात्रै होइन राज्यको सुरक्षा संयन्त्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ। दोषीमाथि कानून बमोजिम कठोर कार्यवाहीसँगै बालबालिकाको सुरक्षा र घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक छ। न्यायको मागमा सड़क अवरूद्ध हुनु आक्रोशको अभिव्यक्ति भए पनि दीर्घकालीन समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन र प्रहरीप्रति जनविश्वास पुनस्थापित गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
6: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको चौधौं बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ, दशगजा, जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायत विषयमा छलफल भइरहेको छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियादुरा, कालापानी र सुस्ताको विवाद समाधानका लागि छिट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी गरेको छ। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिकतामा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। अर्का पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले भने मूल सीमा विवाद समाधान नभएसम्म व्यवस्थापन सम्बन्धी बैठक अपूरो हुने टिप्पणी गर्नु भएको छ। नेपाल भारत बीच अधिकांश सीमाको स्ट्रिम म्याप तयार भइसके पनि लिम्पियादुरा, कालापानी र सुस्ताका कारण अन्तिम टुंगो लाग्न सकेको छैन। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ, सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल।
7: अब तिनीहरूले त त्यो छलफल गरिसकेपछि त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब म अहिले लिम्पिया झुराको कुरा त म उठाउन सक्दिनँ, लिम्पिया झुरा लिपुल लेखको कुरा चाहिँ, तर अरू त कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो। त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यस्तो मिटिङ कति भए, कति संयुक्त विज्ञप्ति प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा कति कुरा हाले हुन्छ, त्यो पनि हुँदैन। जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती छ, सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ भन्ने मलाई लाग्छ।
6: बैठकबाट विवादित भूभागमा निर्णय भन्दा सीमा व्यवस्थापनमा सुधारका लागि ठोस कदम अपेक्षा गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आएको र प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर दबाव दिएको भनाई सार्वजनिक हुनु गम्भीर विषय भएको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै लामिछानेले यस्तो वातावरणमा अख्तियारका अधिकारीले कसरी निष्पक्ष निर्णय गर्न सक्छन् भन्दै प्रश्न गर्नुभयो। उहाँले अख्तियार सरकारको छाया नभएको भन्दै राजनीतिक हस्तक्षेप बिना काम गर्न आयोगलाई आग्रह गर्नुभयो।
2: म तपाईँलाई सत्तारूढ दलको सभापति गरेछ त्यति भन्न सक्छु कि इतिहास रच्नुहोस्, हाम्रो केही पनि कहीँ कतै केही पनि आग्रह पूर्वाग्रह केही पनि छैन। कानूनले दिएको अधिकारलाई सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन। हाम्रो अहिले अख्तियार अहिलेको विद्यमान नेतृत्वमा हामी सरकार आइसकेपछि कोही पनि नियुक्त हुनुभएको छैन। पूर्ववर्ती सरकारहरूले विभिन्न समयमा विभिन्न सरकार भएका बेलामा त्यतिखेरको सिफारिस अनुसार संसदीय सुनवाई अनुसार नै उहाँहरू सिफारिस हुनुभएको हुनाले अझ बढी सजिलो सरलाई र अहिले मेरो व्यक्तिले यहाँलाई सजिलो पार्दछ भने म त्यसमा खुसी नै हुन्छु। त्यसकारणले यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ।
6: त्यसअघि बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई घण्टौं थुनिएको भन्ने चर्चाबीच राईले आफूलाई पासपोर्ट प्रकरणमा छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको बताउनु भएको छ। सांसदहरूको प्रश्नको जवाब दिँदै राईले प्रधानमन्त्रीले बोलाएपछि आफूहरू कार्यालय गएको र सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो।
8: हामी गयौँ छलफल गऱ्यौँ, त्यसपछि तपाईँको चाहिँ केही हेरेर चाहिँ यसलाई अगाडि एक्सपिडाइट गर्न पाउन्थ्यो भन्ने राखेपछि हामीले एक्सपिडाइट गऱ्यौँ। त्यसैले चाहिँ हामीले मुद्दा पनि लग्यौँ। अब त्यसमा पनि कोही थियो न, मुद्दा दर्ता भइसकेको छ, त्यो आवेदन भइसकेको भएकोले त्यो आवेदनको चाहिँ तपाईँहरूले चाहिँ त्यो कुनै वेबसाइटमा पाइन्छ। आवेदनमा हामीले त्यो ठिक थियो कि थिएन भन्ने कुरो चाहिँ हामीले गर्दाखेरि चाहिँ पोइन्ट कति छ भन्ने कुरो त्यो आवेदनको पत्रै तपाईँहरूले हेर्नुहोस्, स्पष्ट देख्नुहुन्छ।
6: कानून मन्त्री सुविधा गौतमले भने अख्तियारको त्रासका कारण कर्मचारीमा डिसिजन प्यारालाइसिस देखिएको बताउनु भएको छ। भ्रष्टाचार नियन्त्रणसँगै इमान्दार कर्मचारीले नर्भिक भएर निर्णय गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइ छ। संसदीय समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्न निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनु भएको थियो।
9: त्यसले गर्दा अब यो ट्र्याकिङको सिस्टम अत्यन्त राम्रो, यो चाहिँ वास्तवमा अभाव हुँदा नहुँदा हुँदा पनि यसले छुट्टै बेटायो। त्यो उद्योगीको पनि हितमा छ, उपभोक्ताको पनि हितमा छ, विक्रेताको पनि।
6: समितिले घरैसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या एक वर्षभित्र समाधान गर्न निर्देशन दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनुभयो। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ। त्यसअघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले भोलि बैठक बोलाएको छ। बैठक विहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बोलाए पनि के कस्ता विषयमा छलफल हुने हो भन्ने एजेण्डा सार्वजनिक गरिएको छैन। पार्टीभित्रका अनुशासन सम्बन्धी विषयमा निर्णय गर्ने जिम्मेवारी पाएको समितिको बैठकलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सरकार विस्तार गर्दै छ मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमाले सहित सत्ता साझेदार नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री नियुक्त गर्नुभएको हो। एमालेका भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञान बहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाएको छ। सत्ता साझेदार नेकपासँग मन्त्रालय बाँडफाँड टुङ्गिन बाँकी रहेकाले केही मन्त्रीको जिम्मेवारी पछि तोकिने मुख्यमन्त्री थापा बताउनुभयो। यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आन्तरिक विवाद चर्किएको छ। पार्टीको निर्देशन विपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले प्रदेश संघीय दलका नेता उद्धव थापामाथि कार्यवाही गरेको छ। राप्रपाको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्न प्रक्रिया अघि बढ़ाउने र पार्टी सदस्य समेत खारेज गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्गदेलले बताउनुभयो।
4: प्रदेश सभा संसदीय दलका नेता प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाएकोमा निजलाई चाहिँ हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो र समयमा जवाब समेत नदिएको र उक्त सिफारिश अथवा समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
6: पार्टीले बागमतीमा कुनै दललाई समर्थन नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो, तर यही निर्णयमा पार्टीभित्र मतभेद देखिएको छ। नेता कमल थापाले उद्धवमाथिको कार्यवाहीप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गर्नुभएको छ। नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमापारीबाट सम्मान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपाँच गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रबन्धनमा टिवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्तालुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो र नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता आउँदो शनिबार र आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा हुने भएको हो। आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
10: नेपालगंज उद्योग वाणिज्य संघको चुनावी सरगर्मी आर्थिक हब बनाउने एजेण्डा।
11: करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निजता कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
10: कसले सम्हाल्ला नेपालगंजका व्यवसायीको नेतृत्व। रिपोर्ट सांसदको प्रभावकारी प्रस्तुतिका लागि अध्ययन अपरिहार्य। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग। आवेदन प्रस्ताव आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुखड कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 091551414 र 0991561415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलाली।
13: विस्तृत जानकारी लिन सक्नुहुनेछ
14: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएनद्वारा जारी सन्देश।
15: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनौटका लागि यही भदौ 6 गते निर्वाचन हुँदैछ। व्यवसायका समस्या समाधानदेखि औद्योगिक क्षेत्रको विकास, कर मैत्री वातावरण, खुला सीमा व्यवस्थापन र नेपालगंजलाई आर्थिक हब बनाउनेसम्मका एजेण्डा उम्मेद्वारहरूले अघि सारेका छन्। त्यसै अनुसारको प्रचार प्रसारमा उनीहरू जुटेका छन्।
17: व्यवसायका समस्या सरकारसम्म पुर्याउनेदेखि नेपालगंज उद्योग वाणिज्य संघलाई प्रभावकारी र जवाबदेही बनाउनेसम्मका प्रतिबद्धता उम्मेद्वारहरूले सार्वजनिक गरेका छन्। अध्यक्ष पदमा संयुक्त व्यवसाय समूहका तर्फबाट चिरञ्जीवी ओली र स्वतन्त्र व्यवसाय समूहबाट ध्रुव दाहालबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका उम्मेद्वार ओली भन्नुहुन्छ,
18: नेपालगंज एउटा विशेष खालको शहर हो। यहाँको नौबस्ता औद्योगिक क्षेत्र तपाईँको हामीले 72 सालमा घोषणा भए तापनि वास्तवमै कामको शुरूआत हुन सकिरहेको छैन। यो प्रमुख मुद्दा हुन सक्छ। यहाँका उद्योगी व्यवसायहरूले फ्रीमा नेपाल सरकारबाट जग्गा लिने र त्यो जग्गामा एउटा स्ट्रक्चर बनाएर चाहिँ व्यवसायलाई अझ कसरी राम्रो गराउन सकिन्छ अथवा उद्योगलाई अथवा उत्पादनलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा एउटा मुद्दा रहन्छ। र त्यो सँगसँगै करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको नीति तथा कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
17: अध्यक्ष पदका अर्का उम्मेद्वार ध्रुव दाहालले भने संघभित्रको सुशासन र व्यवसायका अधिकारलाई प्राथमिक
19: विशुद्ध व्यवसाय छात्र संगठन बनोस्, व्यवसायको हकितको लागि मैदानमा खडा होस्, नेपाल सरकारसँग भएका चिज सम्झौता बापत विस्थापित उद्योगहरूलाई ती उद्योगहरू चिज सञ्चालन ल्याउनको लागि यहाँका व्यवसायी सानादेखि ठूला मजौला व्यवसायको हकितको लागि निरन्तर खटिरहने प्रयास गर्दछु।
17: नेपालगंज उद्योग वाणिज्य संघको यसपटक महिला उपाध्यक्ष पदमा रूपा अर्थात सानो ओझा र उमा ग्रान्डन बीच प्रतिस्पर्धा हुँदैछ। अन्य दुई महिला भने मनोनयन मार्फत कार्य समितिमा आउनेछन्।
20: कतिपय महिला व्यवसायीहरू पनि छन् जसले आफ्ना पीड़ाहरू सुनाउने ठाउँहरू उनीहरूले देखिरहेका छैनन्। तिनीहरूको एउटा म आवाज बन्न सकौं, तिनीहरूको म एउटा प्रेरणाको स्रोत बन्न सकौं, उनीहरूले उठान गरेका मुद्दाहरूलाई नै म ठाउँसम्म पुर्याउन सकौं।
21: महिलाहरूको उपस्थिति जुनै पनि संघ संस्थामा नहुने र यहाँ भित्र पैसाको चलखेलले गर्दा महिलाहरू सधैँ पनि पछाडि पर्नुपर्ने अवस्था, यसको विद्रोहमा मेरो उम्मेदवारी छ।
17: संघको महासचिव पदमा संयुक्त व्यवसाय समूहबाट विष्णु श्रेष्ठ र स्वतन्त्र व्यवसाय समूहबाट दिपेन्द्र कुमार जोशी प्रतिस्पर्धामा हुनुहुन्छ। 27 वस्तुगत संस्थालाई एकीकृत गर्दै उनीहरूका साझा समस्या समाधानका लागि संस्थागत वातावरण बनाउने तथा व्यवसायलाई ज्ञान सिप र प्रविधिसँग जोड्ने आश्वासन पनि उम्मेद्वारको छ।
22: एक वर्षभित्र गर्ने, दुई वर्षको भित्र गर्ने, तीन वर्षभित्र गर्ने भनेर हामीले प्लानिङ गरेर यो पटक हामीले ती सबै कुराहरूलाई पूरा गर्ने हामीले चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।
19: उद्योग वाणिज्य संघ नेपालगंजसँग आबद्ध 3600 समथिङ जुन सदस्यहरू हुनुहुन्छ, उहाँहरूको मुख्य माग भनेको व्यवसायलाई एकत्रित गर्ने व्यवसायको हकको लागि बोलिदिने, व्यवसायिक उद्देश्यसँग समन्वय गरिदिने, व्यवसायीहरू संघ संस्थासँग राष्ट्रिय अन्तर्राष्ट्रियसँग जोड्ने मुख्य हुन्छ र उनीहरूलाई चाहिने ज्ञान सिप र प्राविधिक प्रविधि रूपमा उहाँलाई जोड्नु पर्ने हुन्छ।
0: संघको वाणिज्य उपाध्यक्ष सहित केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। मुख्य प्रतिस्पर्धा रहेका पदमा उम्मेद्वारहरूले अघि सारेका एजेण्डा, विगतको कार्यानुभव र प्रतिबद्धता कार्यान्वयन गर्ने क्षमताको मूल्याङ्कन गर्दै मतदाताले भोट हाल्नुपर्ने भएको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज, बाँके।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तथ्य र प्रमाणसहित बोल्न सांसदले अध्ययन गर्नुपर्ने।

0: निशुल्क जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
4: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
5: धन्यवाद।
4: लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो अथवा पत्रकारिता अलि फरक, यता सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो।
5: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मी के हो भने राज्यलाई खबरदारी गर्ने, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौँ। तर सांसद भन्ने चिज के भयो भने हामी खबरदारी त गऱ्यौँ, तर अब त्यो खबरदारी गरेको चिजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ यो सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानूनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानून बनाएर हामीले चाहिँ त्यहाँ समस्या गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छ। त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै भयो।
4: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको जनताको प्रश्न सुन्न
5: सजिलो? प्रश्न गर्न सजिलो, त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
4: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
5: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षीलाई के बुझ्छु भने त्यो रचनात्मक भूमिकाको रूपमा बुझ्छु, उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ, त्यसैले मैले त्यहाँ त्यति ठुलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने पार्टी भइसकेपछि त अब संसद पार्टी भइसकेपछि हामीले आफ्नो समय बोल्ने होइन, तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देखाउनु भएको छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीलाई बाटो देखाइराख्नु भएको छ।
4: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको
5: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि, त्यो सांसदले मैले यो गर्न हुन्छ, मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चिजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त,
4: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको,
5: कस्तो छ कस्तो कति तपाईँले कस्तो तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने कुनै साथीहरूले अलिकति चर्को बोल्नुभयो कि भन्ने प्रसङ्ग उठाउनु
4: खोज्नु, त्यस्तो खालको पनि
5: हुन्छ, तपाईँको कस्तो हुन्छ भने मान्छेको व्यवहार हुन्छ कि, कोही मान्छे कुनै कुरा राख्दाखेरि रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ,
4: भनेको सबै सांसदको भूमिका अहिले सबै
5: ठिक छ एकदम ठिक छ। अब कस्तो हो भने अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल गाडी सबै चिजको प्रेक सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, संसद पनि मान्छे हो, अब त्यो सांसदको ब्रेक, त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
4: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ?
5: एकदम यस्तो हुन्छ, अब तपाईँको दुईटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला, मेरो राज्य, मेरो देश, मेरो कानून होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि, संसद भनेको के हो भने आफैमा कानून बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन, अब अरू सांसदहरूले पनि त्यही गर्नु होला किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन
4: कति घन्टा लाग्छ तयारी गर्न संसद
5: बैठकमा जान्छ।

0: मैले जब भने नि अब तपाईँलाई हाँसो लाग्ला होइन, धेरै साथीहरूलाई मैले नढाँटेर भन्छु होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढिनँ, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरा म चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो होइन, अब तपाईँको यति धेरै कानुन यति धेरै अहिले त तपाईँको के छ भने 166 वटा कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ, टेब्लो भइसक्यो, अब 7-8 वटा चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ, 3-4 वटा त पास गरिसक्यौँ, खनिज पास गर्यो होइन, अब त्यो समितिमा के अरे भइसक्यो होइन, मानव बेचबिखान तथा सर्वसाधारण नियन्त्रण ऐन 2064, अब हिजो मात्रै बाल बालिका श्रम निषेध ऐनका बारेमा छलफल गरौँ,
1: त्यो प्रतिनिधि सभाबाट पारित भयो, अब समितिमा जाने,
0: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो, अब त्यसमा चाहिँ के भन्छ अरे
1: संशोधनको
0: लागि चाहिँ गएको छ, त्यसैले यो त पढ्न त पर्यो नि त, पढ्न पर्यो, त्यसैले धेरै तयारी गर्नुपर्छ।
1: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ?
0: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन, अब कस्तो भयो भने अब चाहिँ सांसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन्, सांसद भनेको चाहिँ अब धेरै साथी अब यसमा प्रसङ्ग जोडाउँदै हुँदाखेरि तपाईँले कुरा उठाएन, सोकियो सांसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग होइन, तर एउटा कुरा चाहिँ के भने सांसदले एउटा सांसद अहिलेको पार्लियामेन्ट छ नि, अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो त मैले भन्न जान सक्दिनँ भन्न सक्दिनँ, तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि बिल बनाउने बिलमाथि छलफल गर्ने त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन, सोकी अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने सांसदलाई अलिक सहयोग चाहिँ हुन्छ।
1: तपाईँ अब कानून पढेको पनि तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले सोकियो भनेको कानून विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ
0: त्यसमा चाहिँ कानून पढेको भइदिए धेरै राम्रो, भन्दैन भने कम्तीमा ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन, अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन, अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला, किनभने तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल एउटै दिन 3-4 वटा बिलमा चाहिँ छलफल हुन्छ क्या, विधेयकमा छलफल हुन्छ, अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि सांसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला, त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो, इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है, भारतमा यो छ फलाना ठाउँमा यो छ, अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो।
2: नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा परेको छ, अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप छ, अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाइ छ, ग्यास सिलिण्डर अब ट्रैकिङमा 1 वर्षभित्र प्रणाली व्यवस्थित गर्न संसदीय समितिको सरकारलाई निर्देशन छ, विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन जारी भएको छ, नेपाल सहित 4 देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता भएको छ, र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ, नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद, भोलि भदौ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला, अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु, नमस्कार, शुभरात्रि।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz।
4: भजनी में स्वास्थ्य शिविर हुईना बारे के सूचना,
5: भजनी नगर पालिका के समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलाली के आयोजना ओ सौभाग्य अस्पताल एंड रिसर्च सेंटर धनगढ़ी के विशेषज्ञ डाक्टर हुकरन से निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुईना हुईले कोर से स्वास्थ्य सेवा लेना चाहना महानुभाव हुकरे टोकल मिटी समय ओ स्थान में उपस्थित हुके मौका के फायदा ले सकी,
4: शिविर में पैना विशेषज्ञ सेवा हुकर,
5: स्त्री रोग विशेषज्ञ सेवा,
4: बाल रोग विशेषज्ञ सेवा,
5: जनरल फिजिसियन सेवा,
4: जनरल सर्जरी सेवा,
5: शिविर होइना मिति 2083 भाद्र 7 गते आइतबार,
4: स्थान महुन्याल मावि भजनी कैलाली,
5: समय बिहान के 9 बजे से 4 बजे सम्म।
4: भजनी नगरपालिका नगर कार्यपालिका के कार्यालय भजनी कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
0: न्यू असम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक राम प्रसाद चौधरी।

0: ज्योति ज्योति तमसँग अझै स्याकी छे
1: मलाई मेला जाने किन रोकेको त
0: किनकि म तेरो दाई हुँ ज्योति दाई हुँ
1: दाई भएर त तपाईँले रोक्नुभयो

0: एमए मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637072।

0: झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि हृतपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुखड कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 0915614414 र 0915614415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलाली।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868080008 र 9825637072।

के तपाईँ पनि यसरी नै आफ्नो स्वर सम्पूर्ण श्रोताहरू माझ पस्कन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सम्झिनुहोस् कार्यक्रम ल तपाईँ गाउनुहोस् लाई। हजुर, हरेक हप्ताको शुक्रबार दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म तपाईँहरूकै आफ्नै सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न र सहभागिता जनाउन नछुटाउनुहोला कार्यक्रम ल तपाईँ गाउनुहोस्।

0: छिच्छी कस्तो गन्नाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।

0: सिकापुर छाना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभाको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू प्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टीकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: बीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा संसदीय समितिमा अख्तियार प्रमुखलाई कैयौं सुझाव र प्रश्न, आयोग निष्पक्ष हुनुपर्नेमा सत्ता पक्षकै जोड, नेपालमा वैदेशिक सहायतालाई लेखा परीक्षणको दायरामा किन ल्याउन खोजिएको,
1: एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन।
0: सार्वजनिक लेखा समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसंगमा रूसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। कियेभका मेयर भिताली क्लिट्स्कोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रूसी बमबारीपछि आएको हो। क्लिट्स्को रूसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढ़ी घाइते भएका छन्। कियेभमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कंगो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढ़ी संक्रमित भएका छन्, जसमा 2,300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र ईईजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बंगलादेशको संसदले मिर्जा फखरूल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकै शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
3: संस्थाको दल चाहिँ त्रास सृजना गरेर हामी अख्तियार दुरूपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो कदरी बुझ्ने संस्था हुनु हुँदैन। त्यो चाहिँ निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ भन्ने लाग्दछ।
0: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने
4: समिति पार्लियामेन्टको ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ र प्रधानमन्त्रीको मातहतको संस्था गयो भने किन तपाईँले गोठ राख्नुपर्छ कि म जान जाँदा प्रधानमन्त्री राजेन्द्र तराईको मातहतमा चाहिँ मलाई सिट दिन्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमितसम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
5: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यस्तो मुद्दा चलाएन? कोविडको बेला देश पुरै मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे बोकिरहेको छौँ, तर सरकारले उम्मी घोटाला गरेर हरमा रूपमा
0: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफू प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक

0: सरकारलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा आज राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौ तर नेपाली जनताको निष्ठको आधारमा त्यो आउनुपर्छ।
1: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो।
0: हो त्यो अनुसार, किन नेपाल सरकारले कुनै पनि ऋण दिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निष्ठलाई पहिलो प्राथमिकतामा राखेर निष्ठको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा त्यो जोडिनुपर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
1: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौती के कस्ता छन्?
0: एउटा कुरो, हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन। त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
1: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
0: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्। कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरू लाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ। यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले, हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा कापी संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन। त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौ, ऋण भनौ, सहयोग भनौ, र त्यो देशको लेखा प्रणालीमा पनि यसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा हुँदा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कन्फिडेन्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
1: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौ।
2: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा साबिकमा चाहिँ कति मगाउँथ्यौं, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47,000 मेट्रिक टन मगाउँथ्यौं, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमाण्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि दिन रहेछ जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौं, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55,000 मेट्रिक टनको एलोकेसन पठायौं। हामीले उहाँहरूलाई अझ रिक्वेस्ट के गर्ने, 55-60,000 मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौं। यो भएको कारणले अब यति केही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ यो पूर्ण रूपले सहज भएर जाने हामीले विश्वास छ।
1: अबको 1-2 हप्तामा सामान्य अवस्थामा फर्किएला
2: त्यो सम्भावना धेरै देखिएको छ गणेश सर, किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौं, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40,00,000 सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिना भन्दा 9,00,000 सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै 1-1.5 हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
1: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
2: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी सिलिन्डरको ट्रेकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर

0: लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्र्याकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपीजी ट्र्याकिङलाई चाहिँ अगाडि बढाउनुपर्छ। अब यसको एक किसिमको वेब एप्लिकेशन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्र्याकिङ गर्ने मोडालिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्। यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
1: नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएवमा कम्तीमा 15 जनाको ज्यान गएको छ। किएवका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रूसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रूसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्यूजसँग किएव स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिट्सको सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्दरुक थिइन् जो दक्षिणी युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नी छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भएकी छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्न पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
0: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान
1: साथै मुटुको इको रगत जाँच र ईसीजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014300 र 9846349785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: लो यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: सूचना सूचना सूचना
4: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना
3: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलालीको आयोजना र सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
4: शिविरमा पाइने विशेषज्ञ सेवाहरू
3: स्त्री रोग विशेषज्ञ सेवा
4: बाल रोग विशेषज्ञ सेवा
3: जनरल फिजिसियन सेवा
4: जनरल सर्जरी सेवा
3: शिविर हुने मिति यही बदौ 7 गते आइतबार
4: स्थान मोहनलाल मावी भजनी
3: समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी
1: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो 2 प्रति
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। सुदूरपश्चिम प्रदेशमा सर्पदंशको उपचारका लागि प्रयोग हुने एन्टी भेनक स्नेक भेनक अर्थात विष विरूद्धको औषधिको अभाव भएको छ। औषधि अभाव भएपछि यहाँका स्वास्थ्य संस्थानमा सर्पदंशका बिरामीहरूको उपचारमा समस्या हुन थालिएको छ। प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य संस्थानहरूमा औषधिको अभाव रहेको छ भने सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा रहेको औषधिको मौजूदा पनि घट्दै गएको छ। सुदूरपश्चिम प्रदेशमा सर्पदंशको उपचारका लागि प्रयोग हुने एन्टी भेनक स्नेक भेनक समेत अर्थात विष विरूद्धको अभाव भएको हो। विभिन्न प्रदेशमा समेत यसरी स्वास्थ्य संस्थानमा पनि औषधिको अभाव रहेको छ भने सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा रहेको औषधिको मौजदाता पनि घट्दै गएको हो। 6 महिना अघि प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले 500 समेत भाइल औषधि आएको थियो। त्यस औषधि समेत पहिले नै सकिएको र त्यसपछि प्रदेशका विभिन्न क्षेत्रमा जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थानमा मौजात रहेको संकलन गरेर समेत ल्याउने औषधि पनि अहिले सकिन लागेको हो।

कैलालीमा जापानिज इन्सेफ्लाइटिस 7 जनामा संक्रमण पुष्टि भएको छ। इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएका कैलालीको धनगढ़ीका 3, घोड़ाघोड़ीका 2, लम्पीका 2 जना रहेको बताएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुमारका अनुसार कैलालीमा जापानिज इन्सेफ्लाइटिसको जोखिममा रहेकोले अहिलेसम्म 7 जनाको संक्रमण पुष्टि भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 83-84 बजेट पुनर्लेखन गर्ने भएको छ। प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको बजेटलाई पुनर्लेखन गरेर पारित गर्ने सरकारको तयारी रहेको छ। मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा बजेट पुनर्लेखन गर्ने जानकारी दिएको हुन्। ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय राजुक प्रशिक्षण केन्द्र टिकापुरमा भदौ 7 गते रक्तदान कार्यक्रम आयोजन हुने भएको छ। समाजमा समाजसेवाको प्रभागले समेत आयोजना तथा ब्रह्मकुमारी विश्वविद्यालयको समन्वयमा ज्ञान योग र पवित्र भावनाका साथ रक्तदान समेत अमूल्य जीवन बचाउने मात्रै नभई जीवनमा आशा प्रेम करूणा र उज्यालो फैलाउने भन्ने सन्देश दिनका लागि राजयोगिनी दिदी प्रकाशमणिको पुण्य स्मृतिमा रक्तदान कार्यक्रम गर्न थालिएको हो। सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले करिब 13 महिनापछि स्क्रिनिङ अपरेशन सञ्चालन गर्दै घुस सहितको 1 जनालाई पक्राउ गरेको छ। अख्तियारको कञ्चनपुर स्थितको कार्यालयले कैलालीको गौरीगंगा नगरपालिका 4 रहेको माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई बिहिबार 2 लाख रूपियाँ नगद सहित पक्राउ गरिएको बताएको छ। कैलालीको बर्दुगुरे गाउँपालिका 3 स्थित लालीगुरा सामुदायिक जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर 43 वर्षीय पदम बहादुर विश्वकर्माको मृत्यु भएको छ। घटनामा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। र नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। समितिले शुक्रबार का लागि बैठक बोलाएको सचिव दिनेश थापा मगरले जानकारी दिनुभएको छ। उनका अनुसार बिहिबार 11 बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भनिएको छ। समितिको बैठकमा एजेण्डा बारे केही समेत खुलाएको छैन। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: फिरता फिरता 20% सम्म क्यास फिरता जहिले पनि जहाँ पनि
1: क्यास फिरता लिनुभयो त
2: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: लैङ्गिक हिंसा प्रभावित

0: हरुको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4-6 गतेसम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7-9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10-11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845080188, 9845015 र 9846134434।
5: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
4: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
7: ल, यति छिटो आमा बन्न लागेको त?
8: थाहा पाउँदैछु त अवस्थामा पनि संसारमा सकि नसकि सबै काम गर्नुपर्छ। कस्तो गाह्रो हुन्छ, पनि काम गर्न विदेश जानु भएको छ। के गर्ने के नगर्ने केही थाहा छैन, म त जन्म परे जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: माता पिता छोरो छोरो छोरो छोरो फेरो परीक्षित यही प्रभावबाट ज्ञान गरिबक्सु बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सूत्रले नैमी सारण्य क्षेत्रमा ज्ञान गरिबक्सु लौ त सरकार अब तपाई के सुन्नुहुन्छ भनेर भन्दाखेरिमा सारा सम्पूर्ण जनहरू बढो आतंकित भई बढो संकट पर्यो बढो समस्या पर्यो र लौ मेरो प्रभु अब कसैले बचाउन सकेन तर त्यस बेलामा राजाको शोक सन्तप्त आत्मालाई सहानुभूतिको लागि सारा ऋषिहरू जम्मा हुनुभएको थियो। छोरो मरेको छ राजाको, सौतानी आमाले विष खुवाएर मारेका छन्, तर पनि उनको समस्याको समाधान गरिदिउँ भन्नका लागि को को आउनुभयो भनेदेखि सनक सनन्दन सनातन सनत कुमार चार नारद रिभु अंगिरा देवल असिता पन्तरात्मा व्यास मार्कण्डे गौतम वशिष्ठ राम कपिल बादरायणी दूर्वास याज्ञ बल्क जातुकर्ण अरुणि रोमश चेवन दत्तात्रेय आसुरी पतंजलि वेद्यश्री बोद्धश्री पञ्चश्री हिरण्य नाम कौशल्य स्मृतदेवरित ध्वज सारा ऋषिहरू जम्मा हुनुभएको थियो। महाराज शोक नगर भन्नुभएको थियो तर चित्त बुझेन। साराको अगाडि मरेको छोरोलाई तार्दै राजाले शोक सन्तप्त सागरमा डुबिएको बेलामा अंगिरा र नारदको सल्लाहले छोरोलाई हामीले चित्त बुझाउन सकेनौं भनेर छ्वाट्ट पानी छरिदिएका थिए। मरेको छोरो जुरुकै उठ्यो। उठिसकेपछि मेरो बाबु भनेर अँगालो हाल्न गएका थिए राजा चित्रकेतु। त्यस बेलामा छोराले के भन्यो भनेदेखि जीवौ बाच कसिन जन्म मै मयम पितरो मातरो भवन कर्मवीर भरि वाणांश देव त्रिगण राण्डो मेरो महाराज कति जन्म तपाईँको छोरा म कति जन्म मेरो छोरा तपाईँ तपाईँको छोरा म होइन तपाईँको पूर्व शत्रु भनेको म हुँ। तपाईँले इन्द्रसँग लड़ाई गर्नका लागि मलाई घुस दिनुभएको त्यो घुस मैले खाएको ऋण तिर्न नसकेको छोरो जन्मिएर आएर तिर्दिएको बाटो लागेको तिनीहरू हुन्छौ आमा तिनीहरू आए कि तिम्रो छोरो कहिले म मेरो छोरी कहिले तिमी संसार यस्तै हो माताश्री तिम्रो छोरा म होइन सौतने आमाका डाङ्किने तिनीहरू आएका यिनैले हो मलाई विष खुवाएर मारेको भनेको थियो बाबै मार्यो तेरो बाजेले भन्न थालिहाल्यो नि भनेको थिए। आखिरमा यसलाई पनि नमार म ब्राह्मणको कुमार थिएँ खानेकुरा खाएर पिच्चो थुक्दाखेरिमा एक करोडमा एक घट्टी कमिला मैले थुकेको कमिला मरेका थिए ती कमिला नै आज सौतानी आमा भएर पूर्व शत्रु मलाई साधन गरे प्राणीको मृत्यु कालेको हातबाट हुन्छ यहाँ कसैलाई शोक गर्न हुँदैन मेरो महाराज लो बसिरो भन्नासाथ छोरो गर्लमै ढल्यो छोरो मर्यो राजा चित्रकेतुको चित्त बुझ्यो यो मेरो छोरो छोरो होइन रहेछ। यसै कारणबाट महाराज परीक्षित संसार यस्तै हो तपाईँ हाम्रा छोरा पनि कोही छोरा शत्रु कोही छोरा कोही छोरा जब पूर्व जन्मका साहु कोही छोरा असमी असमी भए विदेशमा गएर ल्याएर खानिदिन्छन् साहुले चाहिँ भए प्रकार टाउ टगाउँछन् त्यही धेरै जसको अहिले साहु बज्य जन्मिएर छन्। महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। अब त्यहाँदेखि प्रान्त राजा चित्रकेतुको चित्त बुझ्यो यो मेरो छोरो होइन रहेछ भनेर अनि भगवानको भजन गरी कीर्तन गरिकन अमर गतिको प्राप्तिको लक्षण यहाँलाई मैले प्रस्तुत गरे हस्त सरकार भनेर चित्रकेतु राजाको अमर गति प्राप्त चित्रकेतु राजा अघिल्लो जब यस किसिमबाट आफ्नो प्रकारको नीतिगत सिद्धान्तले अहिले वृत्रासुर नामको दानव को रूपमा परिणत भइकन उनको उत्तम गतिको प्रयत्नतिर सोच राख्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बलसिंह धारणमा प्राणको

0: राम राम राम राम कृष्ण पक्ष औँसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिएकी देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्ज्यो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो
1: हजुर
0: त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्पट अँध्यारो छ मान्छे बगाउला झैं झरी बर्सेको छ त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता
1: भन्नुस् न।

0: हरी
1: हे राम राम राम राम वासुदेवले आँखा भरी आँसु पारे म यस्तो स्थितिमा छु यो बालकलाई कसले गोकुल पुर्याइदेला तुरुन्तै अनौठो चमत्कार भयो हात खुट्टामा बाँधिएका साङ्ला खोलिए वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे जेलका फलामे ढोका खुले अघिसम्म खडा द्वारे पाले निद्राले घुर्न थाले मुसलधारे झरी रोकियो वासुदेवले कृष्णलाई टोकरीमा राखेर रा, जलमग्न यमुना पस्ता यमुना नै घटेर सानी भइन् सुन्यौ।

0: हे राम राम राम राम बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल जन्मेका साथै एउटा अबोध शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई बहिनी देवकीको अघि आयो नवजात शिशु हातमा लियो आठौं सन्तान त बालक जन्मनु पर्ने अचम्म बालिका कसरी भयो कंस अट्टहास हाँस्यो मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो
1: भन्नुहोस् न।

0: नारायण
1: हरि हरि
0: हे राम राम राम राम। जब भुइँमा पछारेकी बालिका आकाश तर्फ गई, बिजुली चम्क्यो अनौठो आकाशवाणी भयो। एक अंश तँलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ, तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ। हाँस कति हाँस त सास, अब पालो देवहरूकै हो, सज्जन र न्यायीहरूकै हो। नारायण
1: हरि हरि।

हे राम राम राम राम, अब यशोदाको कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के, अनि तिनलाई देवकीको काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकीको सन्तान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस होरी बतासे आयो, देवकी रुन थालिन् के भन्दै।

हे राम राम राम राम भगवान बालकृष्ण खेल्नुहुन्छ यशोदा मैयाको काखमा मथुरा छोडी गोकुलकै वन पाखमा कहिले ग्वाला बनेर साथी सङ्गीहरूसित कहिले कहिले बाँसुरी बजाउँदै मिठो गीत गोकुलवासीहरूको चिन्ता हरेझै भएको छ दिन फर्के झैं लागेको छ किन मनमा आगो कोराको छ किन हो यस्तै लागेको छ सायद सायद भगवान श्री कृष्णको आगमनले पो हो कि।

हे राम राम राम राम यशोधालाई हैरान पार्ने दही चोरेर खाने गोपिनीलाई रन भुल्लै पार्ने मायाको दियो बाल्ने गोकुल गोकुलवासीहरूलाई गोवर्धन पर्वत उचारी भवसागर तार्ने बलवान मामा कंसलाई मार्ने तर राधिकाको माया जालमा हाँसेर हार्ने को

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: सूचना सूचना सूचना
1: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
0: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलालीको आयोजना र सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
1: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
0: स्त्री रोग विशेषज्ञ सेवा,
1: बाल रोग विशेषज्ञ सेवा,
0: जनरल फिजिसियन सेवा,
1: जनरल सर्जरी सेवा।
0: शिविर हुने मिति यही बदौ 7 गते आइतबार।
1: स्थान: मोहनयाल मावि भजनी।
0: समय: बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।